नेपाल बार एसोसिएशनले भने त्यसको विषयमा कड़ा विरोध समेत गरेको थियो। बुधबार नै पूर्व प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतको विदाई र नवनियुक्त प्रधान न्यायाधीश शर्माको स्वागतमा आयोजित कार्यक्रममा बारका अध्यक्ष विजय प्रकाश मिश्रले सिधै प्रधान न्यायाधीशको ध्यानाकर्षण गराउनु भएको थियो। उहाँले न्यायिक परम्परा र मर्यादालाई यसरी नै पछाउँदै जाने हो भने न्यायाधीशको पद केवल जागिरमा सीमित हुने चेतावनी दिनुभएको छ।

0: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। परराष्ट्र मन्त्री सुश्री खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताउनु भएको छ। बिहिबार ललितपुरमा आयोजित विकास महोत्सवी कार्यक्रममा बोल्दै उहाँले उक्त दावी गर्नुभएको हो। मन्त्री खनालले नागरिकमा परिवर्तन प्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बन्धित स्वरूप पक्षले मिलेर काम गर्नुपर्ने पनि बताउनुभयो। उहाँले मुलुक समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीको प्रयासहरूलाई अघि बढ़ाउन आवश्यक रहेको समेत बताउनुभयो।
1: विश्व वातावरण दिवस प्रत्येक वर्षको
2: जुन 5 तारीकको दिन विश्व स्तरमा मनाइन्छ। विगत विश्व वातावरणलाई मानव जाति र प्रकृति अनुकूल स्वस्थकर बनाइराखी प्रकृति र पृथ्वीको बचाव गर्नका लागि सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ। प्राकृतिक प्रकोप र विनाशलाई टार्ने वातावरण मैत्री विश्व स्तरीय कार्ययोजना र ऐन नीति कार्यान्वयन गर्न र गराउन विश्व वातावरण दिवसको भूमिका हुने गर्दछ।
0: मध्य प्रदेशमा 16% बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियान मार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो। स्वास्थ्य निर्देशनालय मध्य प्रदेशले 136 स्थानीय तहमध्ये 133 स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा 2,83,308 बाल बालिकाको स्वास्थ्य अवस्था मूल्यांकन गरिएको थियो, जसमध्ये 35,886 जना कुपोषित, 8,771 जना शीघ्र कुपोषित र 2,33,182 जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ।
2: चालू आर्थिक वर्ष 2082-83 को प्रथम 10 महीना अर्थात साउनदेखि वैशाखसम्ममा नेपालको कुल वैदेशिक व्यापार वस्तु अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.75% बढ़ेर 19,41,61 करोड़ पुगेको छ। कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः 12.82% र 87.18% रहेको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महीनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल निर्यात 14.25% बढ़ेर 2,48,96 करोड़ पुगेको छ भने कुल आयात 14.82% बढ़ेर 16,92,64 करोड़ पुगेको छ।
0: लामो समयदेखि अर्मलमा रहँदै आएको खिम्ती जलविद्युत केन्द्रमा नेपाल विद्युत प्राधिकरणको आधा स्वामित्व स्थापित गराउन सरकारले पुनः पहल थालेको छ। 2077 असारदेखि नै सो केन्द्रमा 50% स्वामित्व प्राधिकरणको स्थापित भइसक्नु पर्नेमा हालसम्म अनिर्णय पूर्ण अवस्थामै रहन पुगेको छ। निर्माण स्वामित्व र हस्तान्तरण मोडेलमा वैदेशिक लगानीमा निर्मित स्व आयोजनाको प्रबन्धसँगको सम्झौता अनुसार 20 वर्षमा आधा र त्यसको 20 वर्षपछि पूर्ण स्वामित्व प्राधिकरण मार्फत आउनुपर्ने हुन्छ।
2: वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली नागरिकको संख्या हालसम्म 69,23,443 पुगेको छ। त्यसमध्ये अधिकांश पुरूष रहेका छन् भने केही महिला छन्। विवरण अनुसार महिला 7.1% र पुरूष 92.9% रहेका छन्।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत आर्थिक विधेयक 2083-84 त्रुटिने त्रुटि देखिएका छन्। एक पछि अर्को गर्दै त्रुटि सच्याउनुपर्ने अवस्था सृजना भएपछि अर्थ मन्त्रालयको तयारी र अर्थमन्त्री डाक्टर सोनी वाग्लेको कार्यशैलीमा प्रश्न उठेको छ। संसदमा दर्ता भइसकेको विधेयक मार्फत पटक पटक संशोधन गर्नु परेपछि यो सामान्य प्रशासनिक कमजोरी मात्र हो वा नियतवश गरिएको छलखेल हो भन्ने आशंका समेत उजिएको छ।
2: तीन साताको अवरोधपछि जेठ 6 खुकुलो बनाएको चिया निर्यातमाथि भारतले पुनः अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाई छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइन्टमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरू बताउँछन्। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिइएको छ।
0: अब शेयर बजार बिहिबार हितो पत्र बजारको कारोबार रकम 5 अर्ब भन्दा मुनि खुम्चिएको छ। अघिल्लो कारोबारको दिन 5 अर्ब 73 करोड रुपियाँ भन्दा बढ़ीको 1 करोड 35 लाख भन्दा बढ़ी किस्ता हितो पत्र कारोबार भएकोमा बिहिबार 4 अर्ब 70 करोड रुपियाँ भन्दा बढ़ीको 1 करोड 6 लाख भन्दा बढ़ी किस्ता हितो पत्र कारोबार भएको हो। कुल कारोबारमा सर्वाधिक हिस्सा जल विद्युत समूहले गरेको छ। मेक्सिका अनुसार जल विद्युत समूहको बिहिबार मात्र 1 अर्ब 90 करोड रुपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। सर्वाधिक रकमको कारोबार हुने वित्त पत्रमा भने एभरेस्ट बैंकको ऋण पत्र रहेको छ। एभरेस्ट बैंकको 8.5% ब्याज दर रहेको र 3,02,000 भन्दा बढ़ी किस्ता ऋण पत्र 34 करोड़ 1 लाख रूपियाँ भन्दा बढ़ीमा कारोबार भएको छ।

0: एसटी दी कैटेगरी को मोबाइल में मात्र डिगो एप में आज नहीं एप स्टोर व प्ले स्टोर बाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नहीं डाउनलोड गर्नुहोस्
1: उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि आवश्यक इन्धन उत्पादनको नयाँ संयन्त्र सार्वजनिक गरेको छ। राज्य संचालित संचार माध्यमले सार्वजनिक गरेका विवरण अनुसार नेता किम चुनले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्न लक्ष्य दोहोर्याएका छन् जसले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्तालाई थप बढ़ाएको छ। दक्षिण कोरियाली सेनाले सार्वजनिक गरिएको स्थललाई युरेनियम सम्वर्धन संयन्त्रका रूपमा मूल्यांकन गरेको जनाइएको छ। दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी गर्न संयुक्त राज्य अमेरिकासँग नजिकको समन्वय भइरहेको जानकारी दिएको छ। यद्यपि उक्त स्थल सम्बन्धी थप विवरण पनि सार्वजनिक गरिएको छैन। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमणमा ज्यान गुमाइरहनसँग कायम रहेको विराम अन्त्य गर्ने विषयमा विचार गर्न सक्ने संकेत गरेका छन्। सरकारी अधिकारीहरूका अनुसार उनले तेहरानलाई यस्तो घटनाको जिम्मा ठहरिएमा कूटनीतिक तथा सैन्य नीति पुनः समीक्षा हुन सक्ने स्पष्ट पारेका हुन्।
2: अब खेलाड़ीका खबर। प्रारम्भिक ब्याट्सम्यान कुशल भोटेलको कीर्तिमान शतकको स्वर्गमा नेपाल बिहिबार मलेसियालाई 167 रनको फराकिलो अन्तरले हराएर एसियाली खेलकुद छनौट प्रतियोगिता अन्तर्गत समूह ए विजेता बनेको छ। नेपालले पहिलो खेलमा चीनलाई हराएको थियो। मलेसिया हारपछि समूह उपविजेताका रूपमा भने अगाडि बढ़ेको छ।
1: अब कला तथा मनोरञ्जन। भूटान नेपाल र सिक्किमका समकालीन कलाकारलाई एकै मञ्चमा प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय कला प्रदर्शनी रियो आइडेन्टिटी एण्ड कन्टिन्युटी आगामी अगस्त महिना पाटन म्युजियममा आयोजना हुने भएको छ। पूर्वी हिमालय क्षेत्रको साझा सांस्कृतिक पहिचान परम्परा र निरन्तरतामा केन्द्रित उक्त प्रदर्शनी रियो कलेक्टिभ अफ सिक्किमको आयोजनामा हालै भारतको सिक्किम स्थित गान्तोकमा सम्पन्न भएको थियो।
2: अब विचार विश्लेषण। बजेटमा मध्यम वर्गको भ्रम शीर्षकमा हरिरोक्काको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको सन्दर्भमा सरकारले पक्षपोषण गर्ने वर्ग भनेको उच्च मध्यम वर्ग नै हो, जसको संख्या कुल जनसंख्या 15-20% रहेको अनुमान गरिएको छ। तर सरकारका नीति निर्माताले बुझ्न जरूरी छ, लगभग 82-84% श्रमिकहरू अनौपचारिक क्षेत्रमा काम गर्छन्। ती अनौपचारिक क्षेत्रभित्र आजको चर्चित आईटी सेक्टरमा लगभग 1,00,000 नेपाली युवा कार्यरत छन्। त्यसमध्ये 83.5% 20-29 वर्ष उमेर समूहका स्वरोजगार अर्को अर्थमा अनौपचारिक क्षेत्रमा क्रियाशील छन्। लगभग 13% नेपाली एआई प्रयोग गर्छन्। अरू बाँकी रहेको क्षेत्रमा 80% कृषिमा भर पर्दछन्।
1: नागरिक सचेतना सुबै सरकारको जिम्मेवारी शीर्षकमा रमेश प्रसाद गौतमको विचार हिमालय टाइम्समा छापिएको छ। मतदाता शिक्षा अनि मुलुकमा अभ्यासका रूपमा ल्याइएको पाइन्छ। उक्त शिक्षा दीर्घकालीन नागरिक शिक्षाको अभिन्न अंगका रूपमा विकसित मुलुकहरूमा आफ्ना पाठ्यक्रममा समावेश गरिएका छन्। विद्यालय तहमा पनि मतदान प्रक्रियाको जानकारी हुनु अत्यन्त जरूरी छ। समाज र राष्ट्रपति राजनीतिक नेतृत्वको स्पष्ट दायित्वबारे यथार्थ बोध नभई हुँदैन। नागरिक चेतना विकासबाट कुशल नेतृत्वको चयन हुन सक्ने हो। जहाँ असल र चरित्रवान नागरिक हुन्छन् त्यहाँ असल नेतृत्वले प्रश्रय पाउँछ। नागरिक अधिकार र कर्तव्य सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि नागरिक सशक्तिकरण नभई हुँदैन। नागरिक शिक्षालाई राजनीतिक सभाकक्षदेखि शिक्षालय कक्षा कोठासम्म प्रबल ढंगले पुर्याउने प्रयास गर्नु सरकारको दायित्व हो।
2: नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: the pie. I live Sunday, Munja, Radio Silent, 89.8 MHz.
1: माया दिदी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया दिदी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिरामी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया दिदी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-93-495।
0: तपाईँ अहिले सुन्दैछ रेडियो 89.8 MHz।
1: सहिलो समय सूचक अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनबाट साझा खबर।

0: 14
1: जिल्लामा तातो लहरको चेतावनी, तराई मधेसको जनजीवन गर्मीका कारण प्रभावित, कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग बढ्दै, विदा लिएर नफर्किएका प्राध्यापकबाट 10.5 करोड़ फिर्ता।
0: राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्किँदै परराष्ट्र मन्त्री दिल्ली जाँदै भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध, कांग्रेसका 4 लाखले गरे क्रियाशील सदस्यता अध्यावधि।
1: सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि, आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी, दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन।
0: लेबनान इजरायल युद्ध विराममा घोषणा, दुवै पक्षीय औपचारिक कूटनीतिक सम्बन्ध नभए पायलट जोन स्थापना गरिने, भारतमा कक्रोश, जनता पार्टीले अब आन्दोलन थाल्ने।
1: र मलेसियालाई हराउँदै नेपाल एसियाली खेलकुद छनौट अन्तर्गत समूह ए विजेता बन्न सफल, एसीसी महिला प्रिमियर कपमा नेपालसँग भूटान पराजित, मध्य प्रदेशमा यही साता राष्ट्रिय कबड्डी प्रतियोगिता हुने।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको शुरूमा आगामी केही दिन 14 जिल्लामा तातो लहरको चेतावनीको प्रसंग।
0: जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहर सम्बन्धी हिजो विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले हिजो अपरान्ह 4 बजे तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न 14 जिल्लामा सतर्कता रहन र अन्य 7 जिल्लामा व्यावधिक रहन अनुरोध गरेको हो। जारी विशेष बुलेटिनमा आगामी 3 दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र योभन्दा बढ़ी रहने सम्भावना रहेको मौसमविद सरोज पुरासेनीले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो भैरवामा भने 41 डिग्री तापक्रम मापन भएको छ भने नेपालगंजमा 40 डिग्री तापक्रम मापन भएको छ। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा आगामी 3 दिनसम्म मध्यम र तातो लहर रहने पनि महाशाखाले जनाएको छ। विभागको सूचनामा उल्लेख गरिएको छ, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा तातो दिन सम्भावना छ। त्यस्तै महाशाखाले गर्मी अत्यधिक बढ़िरहेकाले विशेष ख्याल गर्न पनि सबैमा अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट थकान लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका लक्षणहरू देखिन सक्ने भएकाले त्यसबाट बस्न पनि विभागले सबैमा अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढ़ी नजान र चर्को घाममा बाहिर ननिस्कन पनि चिकित्सकहरूले सुझाव दिएका छन्।
1: अब कर्मचारीहरूले विदाको दुरूपयोग गरेको प्रसंग। पछिल्लो समयमा कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग बढ़ेको पाइएको छ। विदा सुविधा दुरूपयोगको व्यापक गुनासो र आलोचनाका बीच सरकारले ती कर्मचारीको विदाको बारेमा अध्ययन शुरू गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विदा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबी विदामा 731 जना कर्मचारी भन्ने व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सन्दर्भमा हिजो मन्त्रालयमै बैठक बोलाउनु भएको थियो। मन्त्रालय, आयोग, विभाग र केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर उहाँले विवाह सम्बन्धी विवरण माग्नु भएको हो। मन्त्री संघको बैठकपछि हिजो नै निजामती किताबखानाले आफूसँग भएको कर्मचारी विवाह सम्बन्धी नामेसी सहितको अभिलेख विवरण सबै मन्त्रालय र विभाग पठाइदिएको छ। किताबखानाले उक्त विवरण परीक्षण गरी सम्बन्धित कर्मचारीको अवस्था र विवरणमा छुटिएको समेत जानकारी गराउन भनेको छ। मन्त्रालयले विदामा बसेका कर्मचारी कुन प्रयोजनमा कति समयदेखि देश वा विदेशमा कहाँ रहेका छन् र कार्यवाही गर्नुपर्ने भए त्यसको जानकारी समेत पठाउनको लागि निर्देशन दिएको छ। विदामा बसेका प्राध्यापक तथा कर्मचारीको सबै सेवा सुविधा र तलब जोड्दा वार्षिक 10,17,663 रूपियाँ पाउँछन्। अध्ययन विदामा गएका त्रिवीका 300 प्राध्यापक सम्पर्कविहीन रहेको पाइएको छ। यसैबीच त्रिभुवन विश्वविद्यालयमा अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकबाट 10,46,00,000 रूपियाँ फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो यस बारेमा जानकारी दिनुभयो। मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भएको पनि उहाँले बताउनुभयो। सेवामा नफर्केका थप प्राध्यापकहरू पनि रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको उहाँको भनाइ छ। यसलाई उहाँले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारी अभियानको महत्वपूर्ण उपलब्धि हासिल गरिएको रूपमा पनि व्याख्या गर्नुभयो। मन्त्री पोखरेलका अनुसार यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहन पनि गरिरहेको छ। त्यसपछि गरिएको छानबिन र कानूनी प्रक्रियाको परिणाम स्वरूप रकम फिर्ता हुने क्रम पनि बढ़िरहेको मन्त्रालयले जानकारी दिएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री सुशील खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण रहेको छ। भ्रमणका क्रममा भोलि नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा उहाँलाई भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यसै दिन मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेट हुने सम्भावना छ। परराष्ट्र मन्त्री खनाल औपचारिक भ्रमणका क्रममा आज अपरान्ह भारत जानुहुने कार्यक्रम छ भने आइतबार साँझ स्वदेश फर्कनुहुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभएको छ। भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा उहाँ भारत जान लाग्नु भएको हो। भ्रमण दलका परराष्ट्रको दक्षिण एसिया महाशाखाका प्रमुख गिरिन्द्र राज भण्डारी, कार्यवाहक नेपाली राजदूत डाक्टर सुरेन्द्र थापा सहित नेपाली अधिकारीहरूले भ्रमणमा सहभागी हुने जनाइएको छ। त्यस्तै राष्ट्रसभाका सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खोल्ने बताउनु भएको छ। नयाँ दिल्ली स्थित एक कार्यक्रममा उहाँले नेपाली समुदायसँगको अन्तर्क्रियाका क्रममा सम्बोधन गर्दै आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत पुगेको बताउनु भएको हो। उहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह पनि व्यक्त गर्नुभएको छ।
1: संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको जानकारी दिएको छ। नेपालको संविधानलाई समय सापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उहाँहरूबाट मार्गदर्शकको सुझाव संकलन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाहको समयजगतमा गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर यादव र भण्डारीको निवासमा पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भएर छलफल गरेको हो। पूर्व राष्ट्रपति डाक्टर यादवले जतिसक्दो फ्राकिलो राष्ट्रिय सहमति कायम गरेर मात्रै बहस पत्र तयार पार्ने कार्यदललाई सुझाव दिनुभयो। नेपाली जनताको ठूलो संघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नु आजको आवश्यकता भएको पनि उहाँले जोड़ दिनुभयो। पूर्व राष्ट्रपति यादवले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिदो माग र भावनालाई ध्यानमा राखेर अघि बढ़नुपर्नेमा पनि जोड़ दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले पनि संसदमा झण्डै 2/3 मत ल्याएको दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले संविधान संशोधनको राजनैतिक प्रक्रिया शुरू गर्नु सकारात्मक भएको उल्लेख गर्दै कार्यदलले अपनाएको कार्यशैली र प्रक्रियाको सराहना पनि गर्नुभयो। कार्यदल आधिकारिक रहेको स्पष्ट पार्दै उहाँले यो ऐतिहासिक काम सफलतापूर्वक सम्पन्न गर्नको लागि शुभकामना पनि दिनुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भएका काम र प्रभाव,
3: स्रोत र साधनको युजको बारेमा चाहिँ विभिन्न किसिमका दण्डहरूको कुराहरू गर्नुभयो। यो गर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अहिलेको स्थितिलाई हेर्दाखेरिमा नेपालको वन र वनको अवस्था चाहिँ विगत दशकहरूभन्दा चाहिँ राम्रो अवस्थामा गइरहेको छ।
1: भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध। कांग्रेसका 4 लाखले गरे क्रियाशील सदस्यता अध्यावधिक। सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि। आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी छँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
5: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
5: अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: जीवनको सत आयो।
1: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। मिस नेपाल, WWF र CIM।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIM खबर कार्यक्रम तथा मोबाइल एप CIM र नेपाली पात्रबाट पनि CIM को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाले सम्पत्ति छानबिनसँग डराए पूर्व न्यायाधीश शीर्षकमा खबर लेखेको छ। यसलाई टेकराज थामी र शिल्पा कर्णले लेख्नु भएको छ। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वका साथ देखाउन सक्नु पर्नेमा आफू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्किने कोशिश गरेका हुन्। तर पूर्व न्यायाधीशहरूको तर्कलाई कानून वितरले युक्तसंगत नभएको र उल्टै आशंका उत्पन्न गर्ने किसिमको रहेको भन्दै छानबिन हुन सक्ने आधार समेत प्रस्तुत गरेका छन्। यता सम्पत्ति छानबिन आयोगले तीनै तहका अदालतका पूर्व न्यायाधीशको सम्पत्ति छानबिन गर्न स्पष्ट पारेको छ। आयोगका सदस्य गणेश केसीले न्याय परिषदले कार्यवाही गर्ने बहालवाला न्यायाधीशलाई हो, पूर्व न्यायाधीशको हकमा त्यो लागू हुँदैन, उहाँहरूको सम्पत्ति आयोगले नै छानबिन गर्छ, कार्यविदेशले नै स्पष्ट पारेको छ। अगस्तमा गएका सेनाका उच्च अधिकारी को सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ। सैनिक ऐन अन्तर्गत सेनाको छुट्टै अदालत भएकाले बहालवाला सैनिक अधिकारीको हकमा भने सम्पत्ति छानबिन आयोग आकर्षित हुँदैन। सेनाका अवकाश प्राप्त उच्च अधिकारीको सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ, उहाँले भन्नुभयो। यता पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोग पूर्वाग्रहका आधारमा गैर संवैधानिक ढंगले गठन गरिएको भन्दै सम्पत्ति विवरण नबुझाउने बताउनु भएको छ। यो कुनै संवैधानिक वा कानूनी निकाय होइन। देशमा अख्तियार र दुरूपयोग अनुसन्धान आयोग, अदालत लगायतका थाई र कानूनी निकायहरू हुँदाहुँदै तिनलाई व्यवस्था गरेर यो नयाँ समिति किन चाहियो, उहाँले एक कार्यक्रममा भन्नुभएको थियो। त्यस्तै भित्रपृष्ठमा करिब 4 लाखले गरे कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। करिब 4 लाखले कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधिक नभएको कांग्रेसले जनाएको छ। गत वैशाखभर सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो, तर पछि 21 जेठसम्म म्याद थपिएको हो। धेरै जिल्लामा सदस्यता नवीकरणको गति सुस्त देखिएको छ भने कतिपय स्थानमा किरा निर्धारित समयभित्र क्रियाशील प्रक्रिया सम्पन्न गर्न नसकेर कठिनाई भइरहेको नेताले बताएका छन्। कांग्रेसले 28 जेठसम्म अन्तिम पटकका लागि म्याद थप गरेको जनाएको छ। यता फुट्यो राप्रपा महामन्त्री राणा सहित 187 जनाले छाडे पार्टी शीर्षकमा पनि खबर प्रकाशित छ भने मित्रपृष्ठमा हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको 3 पुस्ते विवरण सार्वजनिक शीर्षकमा खबर प्रकाशित छ।
6: नागरिक दैनिकमा वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अर्ब कम शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। सरकारले 2082-83 53 अर्ब 44 करोड़ 69 लाख रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएकोमा जेठ 20 गतेसम्म 20 अर्ब 91 करोड़ रूपियाँ मात्रै प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको 39% हो। सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी शीर्षकमा रूबी रौनियरले लेख्नु भएको खबर छ। आधा दशकमा सरकारीमा 8 लाख विद्यार्थी घटेका बढ़ेका छन् भने निजीमा 4 लाख बढ़ेको पाइएको छ। आर्थिक वृद्धि रोज्दा ओझेलमा वातावरण जलवायु शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छ। आर्थिक वृद्धि पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा दिएको बजेटले जलवायु अनुकूलन, जलवायु जन्य हानि नोक्सानी व्यवस्थापन तथा हरित अर्थतन्त्रका नयाँ अवसरहरूलाई कमजोर पारेको विज्ञहरूको भनाइ छ। कान्तिपुर दैनिकमा 776 विद्युतीय सवारी साधनको प्रहरी सवारी साधन प्रहरीको नियन्त्रणमा कर र भन्सार जाँच पास यस पटक पनि विवादमा शीर्षकमा मातृका दाहाल र सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ। मुस्ताङ भन्सार प्रमुख भन्छन्, मैले नियम अनुसार जाँच पास गराएको हुँ, केही इस्यू छ जस्तो लाग्दैन। फर्जी डकुमेन्ट बनाएर सवारी साधन आयात गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले दावी गरेको छ। डेथ जोनमा 6 दिनसम्म हराएका शेर्पा जीवित शीर्षकमा सुरज कुमारले लेख्नु भएको खबर छ। आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरवाही, व्यवस्था टोकियो कमजोरी र गैर व्यावसायिक अभ्यासबारे गम्भीर प्रश्न शीर्षकमा अर्को खबर छापिएको छ। सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नुभयो। ओकलढुङ्गाका 56 वर्षीय दावा 15 जेठमा सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो। उहाँ 7 दिन बिहान कुण्डु हाईस्थल नजिक क्र्याम्पोन पोइन्ट भनिने स्थानमा घिस्रिँदै आधार शिविरतर्फ झर्दै गरेको अवस्थामा भेटिनु भएको थियो। आरोहीहरूले यति लामो समयसम्म सम्पर्कविहीन भएर पनि दावा जीवितै भेटिएको घटनालाई चमत्कार भएको भनेर व्याख्या गरेका छन्। भित्रीपन्नामा भारतीय चिया बोर्डले गोदामै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध भएको बारेमा पर्वत पोर्तेलले झापा र कृष्ण प्रसाईले काठमाडौँबाट लेख्नु भएको खबर छ। चिया किन्न हस्किन थाले भारतीय आयातकर्ता, नेपाली चिया भारतीय व्यापारीले नकिनुन् भन्ने बोर्डको नियत देखिएको व्यवसायीहरूले दावी गरेका छन्। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कट्न नसकेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने मोहन चन्दले बैतडीबाट लेख्नु भएको छ, गाउँमा लाइन पुगेको छैन, 2 वर्षदेखि बिजुलीको बिल तिर्छन् दोरावासी शीर्षकमा यो खबर। अर्को खबर छापिएको छ, एमाले सदस्यता विस्तार तीव्र पार्ने शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय संगठन विभागद्वारा आयोजित कार्यशालाले पार्टी सदस्यता नवीकरण र विस्तार अभियानलाई तीव्र रूपमा अगाडि बढ़ाउने घोषणा गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा रोपाई लाग्यो मलखै शीर्षकमा सुरेन्द्र काफ लेख्नु भएको छ, देश कृषि प्रधान तर किसानलाई जहिलै मलको अभाव, नौसमुनि किन माको आधा पनि मल उपलब्ध गराउन नसकेको अवस्था छ अनि किसानले दुःख नपाउने कुरै होइन। यस पटक पनि रोपाईको सिजन शुरू भइसकेको छ तर बजारमा पर्याप्त मल छैन। कृषि मन्त्रीले भने पर्याप्त मात्रामा नभए पनि अघिल्ला पटकका सरकारले ल्याएको भन्दा बढ़ी मल ल्याउने बताउनुभयो। उखु किसानलाई 20 करोड़ भन्दा बढ़ी अनुदान सिफारिश गरिएको बारेमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा 6 खबर बर्दीवासबाट लेखिएको हो। जिल्लाका उखु किसानहरूलाई क्रसिङ सिजन 2082-83 अनुदान भुक्तानी गर्न जिल्ला उखु अनुदान भुक्तानी समितिले कृषि विभागसँग 20,07,59,000 रूपियाँ सिफारिश गरेको उल्लेख छ। खिम्तीको आधा स्वामित्व लिन फेरि पहल थालिएको बारेमा पनि खबर छापिएको छ।
5: साझा खबरमा अब विदेशका खबर। लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले सतर्क अघि सारेको छ। इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको शर्त रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इजरायलले लेबनानमा तेहरानको सहयोगी हिजबुल्ला विरूद्ध हवाई कार्यवाही चलाइरहेको छ भने इरानमा अमेरिका इजरायलको संयुक्त हवाई आक्रमण पनि जारी रहेको बताइएको छ। यता अमेरिकी नेतृत्वमा वाशिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। यद्यपि इरान समर्थित लड़ाकु समूह हिजबुल्लाले आक्रमण प्रत्याक्रमणको पूर्ण अन्त्य बिना कुनै पनि सहमति कार्यान्वयन नहुने बताउँदै आएको छ। हिजबुल्लाको उक्त भनाईले सम्झौता कार्यान्वयन हुनेमा अन्यूलता सृजना गरेको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पायलट जोन स्थापना गर्ने सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त क्षेत्रमा लेबनानी सशस्त्र बलले गएका राज्य सशस्त्र समूहलाई नै हराउँदै विशेष नियन्त्रण लिने व्यवस्था गर्ने पनि बताइएको छ। र सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक अभियान शुरू गरेको एक महिना पनि नबित्दै कक्रोच जनता पार्टीले भारतमा आफूलाई युवाहरूको बलियो सञ्जालका रूपमा स्थापित गरेको छ। भोलि पार्टीले नयाँ दिल्लीस्थित अन्तर्मन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने समेत जनाएको छ। सामाजिक सञ्जाल मार्फत ठूलो संख्यामा युवाहरूले जन्तर मन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने पनि बताइएको छ। सो प्रदर्शनमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिने पनि भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
7: साझा खबरमा अब खेल खबर। पूर्व कप्तान कृदिना छेत्रीको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपमा लगातार दोस्रो जीतसँगै क्वार्टर फाइनलमा स्थान बनाएको छ। मलेसियाको माम्टिन शहरमा सनहडी अन्तर्गतको नेपालले हिजो भूटानमाथि 51 रनको जीतसँगै एक खेल अगावै क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो। यसअघि पहिलो खेलमा कतारलाई हराएको नेपालले अब अन्तिम खेल हङकङसँग खेल्नेछ। एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा खेलाड़ीलाई आउट गरेको विषयमा नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। प्रिमियर कप अन्तर्गत बिहिबार हिजो भूटानसँगको खेलमा नेपाली टोलीले अपील गर्दै भूटानी रित्सी छोडेनलाई टाइम आउट अर्थात क्रिजमा आउन बढ़ी समय लगाएपछि त्यहाँबाट आउट गराइएको थियो। इनिङको पहिलो खेलमै नवाङ छोडेन आउट हुनुभयो। छिटै विकेट गएकाले रित्सी क्रिजमा आउन समय लागेको थियो। योसँगै नेपाली खेलाड़ीको अपीलमा अम्पायरले रित्सीलाई त्यहाँबाट आउट गरिदिएका थिए। योसँगै एक बलमै नखेली रित्सी आउट हुन पुग्नु भएको हो। त्यसै गरी भुर्तेलको कृतिमानीमा शतकमा नेपाल विजयी भएको खबर छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको कृतिमानी शतकको सहयोगमा नेपाल हिजो मलेसियालाई 167 रनको फराकिलो अन्तरले हराएर एसियाली खेलकुद छनौट प्रतियोगिता अन्तर्गत समूह एको विजेता बन्न सफल भएको छ। 15 वर्षपछि मधेसमा राष्ट्रिय पुरूष कबड्डी प्रतियोगिता हुनुभएको छ। खेली मधेस जिती मधेस मारा सहित हुन लागेको राष्ट्रिय कबड्डी वीरगंजको सिद्धार्थ माध्यमिक विद्यालयको कबड हलमा आयोजना हुनेछ। मधेस खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिता जेठ 27 29 गतेसम्म चल्ने आयोजकले जानकारी गराएको छ।
5: जलवायु परिवर्तनको असर कम गर्न सरकारवाला निकायले चाल्नुपर्ने कदम, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम्पी घरमा नै शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रोन लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: साझा खबरमा अब वातावरण संरक्षणको कुरा। आज विश्व वातावरण दिवस मानव जीवन जल जंगल जमीन जीव जन्तु संग्रह सम्बन्धित छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न विपदका घटना बढ़दै गएका छन् भने उत्पादनमा पनि प्रभाव परिरहेको छ। अब जलवायु परिवर्तनको असर कम गर्न र त्यसमा अनुकूलन हुन के गर्नुपर्छ, वन वातावरण र जलवायु अनुकूलनका विज्ञ केशव खनालसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
9: विश्व वातावरण दिवसले चाहिँ क्लाइमेट एक्सन अथवा जलवायु परिवर्तनको लागि चाहिँ अब केही गर्नुपर्छ, यो सम्बन्धी चाहिँ कामहरू गर्नुपर्छ भन्ने किसिमले चाहिँ बसहरू सेयर भइरहेको परिप्रेक्ष्यमा यो चाहिँ एकदम सान्दर्भिक छ र नेपालले चाहिँ जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणको लागि चाहिँ विगत अब करिब 10-15 वर्षदेखि नै यसमा काम गर्दै आइरहेको छ।
10: अब हाम्रो जीवन जल जमिन जंगलसँग जोडिएको छ होइन, अब पछिल्लो समय ढुङ्गाहरू पनि बढ्दै गएको अवस्थाहरू छन्। संरक्षणका कुराहरूदेखि लिएर वन्यजन्तु र मानव बीचको ढुङ्गाका कुराहरूदेखि लिएर अतिक्रमणका कुरादेखि लिएर यी सबै कुराहरू आइरहँदाखेरि यसलाई अलिकति व्यवस्थित गर्दै कसरी अगाडि बढ्नु पर्ला?
9: अहिले विभिन्न किसिमको अब रिसोर्स युज जस्तो प्राकृतिक स्रोत र साधनको युजको बारेमा चाहिँ विभिन्न किसिमका द्वन्द्वहरूको कुराहरू गर्नुभयो। यो गर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अहिलेको स्थितिलाई हेर्दाखेरि नेपालको वन र वनको अवस्था चाहिँ विगत दशकहरूभन्दा चाहिँ राम्रो अवस्थामा गइरहेको छ।
10: यो द्वन्द कम गर्नको लागि र अलिकति समुदायलाई चाहिँ उत्तरदायी बनाउनको लागि स्थानीय सरकार, अहिले त बढी स्थानीय सरकार छ, स्थानीय सरकारले कस्तो भूमिका खेल्नुपर्छ, कहिलेकाहीँ स्थानीय सरकार र हाम्रो संरक्षणको क्षेत्र बीच होइन निकुञ्जकै कुरा गरौं अथवा संरक्षण क्षेत्रको कुराहरू त्यो बीच अलिकति त्यो बीच नै द्वन्द देखिरहेछ कि त्यसलाई कसरी समाधान गर्नु पर्ला?
9: एकदम हजुर, अब स्थानीय अहिले वनको व्यवस्थापन होइन संरक्षण र व्यवस्थापन स्थानीय तहको अब जिम्मेवारीहरूको उसलाई चाहिँ विभाजनलाई हेऱ्यो भनेदेखि स्थानीय तहको अन्तर्गत चाहिँ वन व्यवस्थापन, वन संरक्षण यी कुराहरू आउँछ। ठूलो ल्यान्डस्केप लेभलको संरक्षणको कुराहरू संघीय सरकारको उसमा आए पनि अब स्थानीय तहमा भएको वन जङ्गलको संरक्षण को जिम्मेवारी पनि स्थानीय तहकै छ। स्थानीय तहले नै हरेक वर्ष चाहिँ योजना तर्जुमा गर्छन् र यो योजना तर्जुमा गर्ने क्रममा चाहिँ स्थानीय तह अन्तर्गत रहेका सामुदायिक वन, साझेदारी वन उपभोक्ता समूहहरू उहाँहरूको चाहिँ संयुक्त बैठक भेला राखेर चाहिँ कस्तो ठाउँमा चाहिँ कस्तो किसिमको वन विकासका कामहरू गर्ने, जलवायु परिवर्तन न्यूनीकरणका अनुकूलनका उपायहरू के हुन्छन्, कहाँ कसरी गर्न सकिन्छ भन्ने किसिमको एकीकृत योजनाहरू बनाउने,
10: पारिस्थितिकीय प्रणाली अनुकूलनका कुराहरूमा अहिले दस वर्ष पछाडि हेर्दाखेरि हाम्रो प्रगति कस्तो छ?
9: अब यसमा चाहिँ अहिले धेरै नै प्रगति भइसकेको छ। 2014-15 जुन बेला म डब्ल्यूडीएफ नेपालमा हरियो वन कार्यक्रममा चाहिँ कार्यरत थिएँ त्यो बेला चाहिँ हामीले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका कुराहरू सँगसँगै लिइरहेका थियौँ। जलवायु परिवर्तन अहिले भइरहेको छ र विश्वव्यापी रूपमा तापक्रमहरू पनि बढ़िरहेको छ, त्यसले गर्दाखेरिमा त्यसको प्रभाव चाहिँ वन, वनस्पति, वन्यजन्तु यी सबैमा परिरहेको छ र जसमा चाहिँ हाम्रो हिस्सा जलवायु परिवर्तन हुनुमा नेपाल जस्तो अविकसित राष्ट्रहरूको हिस्सा चाहिँ धेरै कम हुन्छ मैले भने, तर पनि असर धेरै पारिने हुनाले त्यो असरसित कसरी बाँच्ने भन्ने किसिमको चाहिँ योजनाहरू

0: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
3: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
3: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
2: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
3: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
4: आमा एक गिलास दही खाम न साह्रै गर्मी भयो
5: आमा मलाई दुध है
4: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै
6: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
7: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
7: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0 56 4 93 4 95
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 MHz।

कुरा गर्ने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट रेडियो साहिनो 99.8 MHz चरौली चितवनबाट हाम्रो राति एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट सामुदायिक रेडियो जगजला 96.4 MHz लिवाङ रोल्पाबाट सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटौडा मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लैबाट नारायणी एफएम 103.8 MHz वीरगंज वर्षबाट सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफू र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। र विशेष गरी कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल जेठ महिनाको आज 22 गते, तदनुसार इसेसन 2026 जुन 5 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146 अन्नलागा रौद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु, आज शुक्रबार रहेको छ, अधिक जेठ कृष्ण पक्ष तिथि रहेको छ, आज पञ्चमी तिथि रहेको छ, नक्षत्रमा श्रवण नक्षत्र, युगमा ब्रह्मयुग, कर्णमा कौलव करण रहेको छ, चन्द्रमा मकर राशिमा, श्री सूर्यनारायण सिंह वृष राशिमा, आनन्दादि योगमा आज धूम्र योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने साँझ सूर्यास्त 6:55 हुनेछ। आजको दिनमान घड़ी 13:45 रहनेछ। दिन विशेष रहेको छ। आज विश्व वातावरण दिवस भनेर पनि पञ्चाङ्गहरूले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको अशुभ समय यानि कि काल बेला, शुभ बेला र लाभ बेला के कतिखेर रहन्छ त भन्ने विषयमा जानकारी भनी म तपाईँलाई गराउनेछु। आजको काल बेलाको समय रहेको छ बिहानको 10:18:22 विशेष गरी दिउँसोको 12:02:21 आज काल बेला रहेको छ। आजको लाभ बेला रहेको छ बिहानको 6:51:26 बिहानको 8:35:04 लाभ बेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 12:02:21 दिउँसोको 1:45:59 शुभ बेला रहेको छ भने आजको अमृत बेला रहेको छ बिहानको 8:35:04 बिहानको 10:18:22 अमृत बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मकर राशि आउँछ। श्रवणको प्रथम चरण नाम आउँछ खिमानन्द अथवा खिलेश्वर अथवा खिम कुमारी, यस्तो नाम आउँछ। अन्तिमले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिविधि पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष रूपमा गराए र अब भने पारा रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन नयाँ काममा जग बसाउनेसम्म रहेको छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगाउनेबाट पनि मनग्गर नाफा उठाउन सकिने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन तारिवेका काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। टाढेका साथीहरूलाई नजिकले खर्च बढ्नेछ। भाग्यले विभिन्न अवस्था थमाउनेछ। उपलब्धको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुटु परे पनि फाइदा भने आफैलाई हुने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन परिस्थितिको चक्रमा अल्मिनु पर्दा कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। गोपनीयता बाहिरले केही समस्या पर्ने योग देखिया छ। तैपनि नियमित काम सम्पादन हुने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुँदै जानेछन्। तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्च गर्नुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित गर्न सक्छ। रोकिया काम बन्नाले मनका धन लाभ हुनेछ। पहिलेका चुनौती पन्छाएर पनि काम बढ्न सकिन्छ। ईर्ष्या गर्नेहरूले हार खाने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। विद्या वृत्ति सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिँदै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदा हुनेछ। पशुपालन कृषिमा लाभ मिल्नेछ। सन्तानको साथीले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी साझेदारीका समस्या सुल्झाउनले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिन्छ। अन्यलमा मान्यजनको सुझाव स्थिर धारण गर्दा लाभ हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। आर्जित द्रव्य अरूलाई दिने नभए भित्र्याउने समय रहेको छ। दिएको धनमल पछि आफैले आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बन्देर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। पुरुषार्थी कामले समाजमा स्थापित गराउन सक्छ। चुनौती पन्साएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन दिगो काम प्रारम्भ हुँदै जाँदैछन्। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिख व्यक्त काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। उपलब्धिको स्रोत प्राप्त हुन जानेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जनाउँदछ। विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्ने समय रहेको छ। धन लाभ हुनेले सोख पूरा गर्न सकिन्छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो समेत बन्ने खालको योग भइराशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर
0: राशि उनीहरूका लागि आजको दिन मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर प्रारम्भिक स्रोत फेला पर्न जानेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्न जानेछन्। विश्वका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जनहरूको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन खर्चको जोख गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट अलिक सजग रहनु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू कमै मात्रामा भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथी भएको निम्ति प्राप्त हुने समय रहेको छ। अवसरको खोजीमा केही दोधुप गर्नु पर्ला। चुनौती पन्साउँदै रोकिया काम सम्पादन गर्न पनि सकिने खालको यो घुनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्न जानेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। नोकरीमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालिने गर्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउने अवसर सबै प्राप्त हुने खालको यो गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विरामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसादी बाह्र राशिफलका विषयमा जानकारी गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भन्ने गर्ने बेला रहेको छ। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्दैछौ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने प्राप्त भने हामी तपाईँलाई गर्नेछौँ। कुनै जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गर्नुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ। हजुर नमस्ते। हजुर हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ। तपाईँको आवाज आएको छैन, तपाईँको मोबाइलको भोल्युम अलिक ठुलो बनाउनुहोस् त। सुनेकै छैन, तपाईँले सुन्नु भएको छैन गुरुबा भनेको सुने तर प्रष्ट रूपमा सुन्दैन के। मोबाइलको भोल्युम अलिक ठुलो बनाउनुहोस् न तपाईँले है। इयरफोन लगाएर बोल्नु भएको छ भने इयरफोन झिकेर बोल्नुहोस्। उहाँसँग हाम्रो कुराकानी हुन सकेन, फोन काट्नुभयो उहाँले। फोन गर्दाखेरि चाहिँ मोबाइलको भोल्युम ठुलो बनाएर बोल्नुपर्ने हुन्छ, तपाईँहरूले सजिलो हुन्छ हामीलाई। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर गुरुबा नमस्ते।
0: नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? कुन जिल्लाबाट हो?
1: हजुर सिन्धुली रोल्पा जिल्लाबाट।
0: रोल्पा जिल्लाबाट हो, कसको विषयमा हेर्न चाहनुहुन्छ रोल्पा जिल्लाबाट?
1: मेरो बुढाको।
0: भन्नुहोस् त तपाईँको श्रीमानको जन्ममिति कति हो?
1: 2055 सर।
0: 2055
1: असार
0: असार
1: 26 गते।
0: 26 गते जन्मेको समय भन्नु?
1: 9 बजे।
0: साँझको 9 बजे हो।
1: हजुर
0: सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गले शिवे सर्वतसाधिके सर्वत्र मुखे गौरी नारायणी नमस्ते। हे तपाईँको श्रीमानको 2055 साल असारको 26 गते शुक्रबार हो। राशि मकर राशि आउँदो रहेछ, उत्तर साढाको तेस्रो चरण नामा आउँदो रहेछ, उहाँको चाहिँ जाबाट नाम आएको छ है। जागेश्वरी भन्ने नाम आउँछ है, जागेश्वरी नाम आउँछ। अन्त्यनडी नरगण परेको छ, उहाँको चाहिँ घातकमा परेको छ तिथि, विशेष गरी चौथी नवमी चतुर्दशी घातक छ, मंगलबार घातक छ, रोहिणी नक्षत्र घातक छ, नम्बरमा 11 नम्बर घातक छ, राशिमा चाहिँ वृश्चिक राशि घातक छ है। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, भाग्य राम्रो छ। शनिबारको दिन चोखो खाने भन्नु, शुद्ध भोजन शनिबारको दिन गर्नुपर्छ भन्नु है। अलिकति नाग दोष परेको छ, नागको शान्तिहरू गर्ने, नाग पञ्चमीमा नाग देवताको पूजा आजा गर्ने गर्नुपर्छ। श्रीमान श्रीमती ग्रह अलि नमिलेको रहेछ, कुरा विचार अलि नमिल्ने रहेछ, प्रेम विवाह भएको देखिएको छ यहाँबाट हेर्दा। उहाँको बहुविवाहको योग पनि परेको छ, उहाँको बहुविवाह भनेको दुईटा तिनटा विवाह हुने ग्रहहरू पनि परेको छ है। यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। अहिलेको लागि चाहिँ नै ग्रहबाट हेर्दाखेरि उहाँलाई उल्का भन्ने ग्रह चलेको छ, राहु भन्ने ग्रह चलेको छ। यो उल्काले गर्दाखेरि परिवारमा मनमुटाव हुने, झैझगडा हुने, रिल लाग्ने, जे काम गर्यो त्यो काममा रोकावट आउने, बाधा आउने हुन्छ। त्यस्तो भएको छ, समस्या के छ भन्नुहोस् त? अब तपाईँलाई सोध्न मन लागेको कुरा के छ?
1: समस्या झै झगडा मात्रै पर्छ, अनि के सम्बन्ध कति राम्रो छ त्यही सोध्ने भन्यो।
0: त्यही त तपाईँको श्रीमान गुरु तपाईँको विवाह नजुराइकन गरेको हो नि आफ्नै तरिकाले होइन त्यही भएर समस्या छ। अब यसको लागि चाहिँ नाग देवताको पूजा गर्ने कालो सर्पको रत्न कवच लाउनु पर्छ अनि त्यसपछि शनिबारको दिन चोखो खाने शुद्ध भोजन तोरीको तेल नखाने शनिबारको दिन गर्नुपर्छ अनि त्यसपछि तपाईँलाई राम्रो हुन्छ समस्या बाधाहरू आउँदैन क्या है
1: अनि बहुविवाह भएरै खास
0: होइन बहुविवाह रोक्न मिल्छ नि त ग्रह शान्ति गर्नुभयो भने रत्न कवच पाउँछ हामीसँग यो रत्न कवच मगाएर लगाइदिनु उहाँलाई त्यसपछि विवाहको दोषहरू मेटिन्छ नि दुई विवाह हुन्छ नि भन्ने ग्यारेन्टी हुँदैन तर अहिलेको सिलसिलामा चाहिँ बहुविवाह हुने ग्रह परेको छ अहिले चाहिँ तपाईँसँग झगडा गर्ने घरमा परिवारलाई समय नदिने बाहिर बाहिर धेरै मन डुलाउने हो त्यस्तो ग्रह दशाहरू चाहिँ परेको छ अहिले अब यसको लागि चाहिँ त्यही हो रत्न कवच लाउने आइत शनिबारको दिन नुन नखाने शनिबारको दिन तोरीको तेल नखाने शुद्ध भोजन गर्ने गर्नुभयो भने फेरि दोषहरू मेटिन सक्छ है बुझ्नुभयो मैले के भने बुझ्नुभयो नि अब तपाईँ चिन्ता लिएर मात्रै समस्याको समाधान हुन्छ त भन्नु त हो अनि चिन्ता नलिनुहोस् श्रीमानसँग राम्रोसँग बोल्नुहोस् नरिसाइकन बोल्नुहोस् श्रीमानले केही कुरा गल्ती गर्नुभयो भने यस्तो हो भन्ने सम्झाउनुहोस् उहाँलाई नरिसाइकन होइन अनि राम्रो भइहाल्छ नि किन चिन्ता लिनु पर्यो र हो कि होइन अरू त्यस्तो नराम्रो छैन अरू सबै ठिकै छ हुन्छ हस् हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो हामीलाई रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो आफ्नो श्रीमानजीको विषयमा चाहिँ हेराएर गइसक्नु भएको छ अब तपाईँको पाल रहेको छ है फटाफट फोन गर्नुहोस् 9845275223 र 9806575223 नम्बरमा फोन गर्नु घरै बसी बसी ग्रहदशा र भाग्यको बारेमा हेर्न पाइन्छ विवाहमा बाधा आएको छन् विदेशमा बाधा आएको छ नोकरीमा बाधा जागिरमा बाधाहरू छन् व्यापारमा बाधाहरू छन् श्रीमान श्रीमतीको दाम्पत्यमा बाधाहरू छन् भने तपाईँले सम्पर्क गर्नुहोस् कार्यक्रममा कार्यक्रममा फोन लाग्दै लागेन भने दिउँसो फोन गर्नुहोस् टिकट काटेर पनि हेर्न पाइन्छ नभए प्रत्यक्ष रूपमा भेट्नुहोस् आएर प्रत्यक्ष रूपमा भेट्नको लागि हाम्रो ज्योतिष कार्यालयको ठेगाना भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेटघाट गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हेलो
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
2: नमस्कार गुरु
0: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म धादिङ चैनपुरबाट कृष्ण कुमारी
0: धादिङको चैनपुरबाट कृष्ण कुमारीजी
2: हजुर
0: धादिङ चैनपुर त कतिको सुन्नुहुन्छ कार्यक्रम हाम्रो
2: सुन्न त कति सुन्छन् सुन्छन् फोनै लाग्दैन
0: फोनै लाग्दैन आज त लागेको छ नि त है
2: हजुर
0: आज लाग्यो कति पटक फोन गर्दा लाग्यो आज
2: आज चाहिँ 5-6 फेरा गरिसके
0: 5-6 फेरा गर्दा लाग्यो हिजो अस्ति कति फेरा गर्नुहुन्थ्यो
2: हिजो अस्ति पनि 2-3 फेरा
0: दुई फेरा तिन फेरामा त कहाँ फोन लाग्छ त अलिक धेरै कोसिस गर्नुभयो भने त लाग्छ अनि आज 5-6 फेरा फोन लागेछ राम्रो भएछ नभए त 100 फोन गरेर पनि लाग्दैन भन्नुहुन्छ कसै कसैले अनि कसको बारेमा हेराउनुहुन्छ त आज तपाईँले
2: म छोराको बारेमा गुरु
0: छोराको बारेमा जन्मतिर जन्म समय भन्नुहोस् त बाबु कति हो छोराको
2: 61 साल के अरे चैतको महिना के अरे 19 गते शुक्रबार
0: जन्मेको समय भन्नुहोस् त
2: 1:30
0: दिउँसोको कि रातिको
2: दिउँसोको
0: दिउँसोको जन्म कुन ठाउँ भएको
2: हो यही हो के अरे चैनपुरमै हो
0: धादिङ जिल्लामै भएको हो
2: हजुर
0: ल सुन्नु है ध्यान दिएर श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2061 साल चैत्र कृष्ण पक्षको शुक्रबार सप्तमी भन्ने तिथिमा जन्म राशि चाहिँ धनु राशि पर्दो रहेछ अनि बाबुलाई मूल परे रहेछ धनको धन पिर्ने मूल परे रहेछ धनिया मूल भन्छन् नि मूल परेको छ नाम आउँछ भागीरथ भन्ने नाम आउँछ भाबाट भागीरथ राशि धनु राशि पर्छ है अनि आधी राक्षस गुण परेको छ, अलिक छिटो छिटो रिसाउने स्वभावको हुन्छ, यदि एकरो एकरो स्वभावको हुने ग्रहहरू छ। अनि घातक तिथिहरू छ, तृतीय अष्टमी त्रयोदशी, शुक्रबार घातक, भरणी भन्ने नक्षत्र घातक, नम्बरमा नौ नम्बर राशिमा कर्कट राशि भन्ने घातक छ। अनि ग्रह दशा भाग्य राम्रो छ, माङ्गलिक परेको छ, सप्त माङ्गलिक परेको छ, यसो लभ सभ गरेर प्रेम गरेर विवाह हुने ग्रहहरू पनि परेको छ है। अब बाबुलाई माङ्गलिकको लागि चाहिँ मङ्गलबारको दिन व्रत बस्नुपर्छ, गुरु चाण्डल योग परेको छ, पढाइ बीचमा रोकिने ग्रहहरू छ, त्यसको लागि चाहिँ एकादशीको दिन व्रत बस्नुपर्छ। अनि त्यसपछि चन्द्र ग्रहणको योग बनेको छ, सूर्य ग्रहणको योग बनेको छ, यसको लागि चाहिँ बाबुले विशेष गरी आइतबारको दिन नुन नखाने, चोखो खाने, शुद्ध भोजन गर्ने गर्नुपर्छ। परिवारमा पितृदोष परेको छ, तपाईँहरू सबै परिवारले जे जे काम गर्न खोज्नुहुन्छ त्यही त्यही काम रोकिएको छ, बाधा आइराखेको छ, कुनै पनि उपलब्धि कुनै पनि प्रगति गर्न सक्नु भएको छैन। यो तपाईँहरूलाई पितृदोष परेको कारणले गर्दाखेरि यो समस्या भएको हो, अरू त्यस्तो नराम्रो छैन, अरू त सबै कुरा ठिकै राम्रो देखिन्छ है। विदेशको लागि राम्रो छ, नराम्रो होइन, तर पितृदोषले रोक्छ। अनि गुरु चाँद योग पनि परेको छ, सूर्य ग्रहणको योग पनि परेको छ, यसले पनि रोक्न सक्छ। यसको लागि चाहिँ रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लगाएर एप्लाई गर्नुभयो भने सजिलोसँग विदेश यात्राहरू सफल हुन्छ, राम्रो हुन्छ है। विवाहको बारेमा त माङ्गलिक परेका छन्, आफै खोजेर आफै रोजेर विवाह गर्ने ग्रहहरू परेको छ। त्यसो भयो भने पहिलो घरबार दाम्पत्यमा समस्या आउने, बाधा आउने, रोकावटहरू आउने ग्रहहरू पनि परेको छ बाबुलाई होइन। अहिले ग्रह त्यति राम्रो ग्रह पनि चलेको छैन, 24 वर्षसम्म ग्रह असाध्यै खराब छ बाबुको चाहिँ, 24 वर्ष पुरा भएर 25 पछि राम्रो हुन्छ। विदेश जाने ग्रह छ अहिले, फेरि विदेश जाने ग्रह छ, अनि पितृले रोकेको छ बाबुलाई विदेश गयो भने। त्यसको लागि चाहिँ रत्न कवच पाउँछ हामीसँग, हो त्यो लाउनु पर्छ बाबुले।
2: हजुर, अनि के अरे यो रोगहरूको समस्या,
0: रोगहरूको समस्या चाहिँ टाउको दुख्ने, आँखा दुख्ने होइन, यस्तो समस्याहरू हुन्छ बाबुलाई। पेटमा समस्या हुन्छ, पानी अलि धेरै पिउनु पर्छ बाबुले, त्यसपछि राम्रो हुन्छ है।
2: हजुर, अनि के अरे आमा बाबुसँग सम्बन्ध,
0: बुवा आमासँग सम्बन्ध ठिक छ, पितासँग सम्बन्ध ठिक छैन, बाबासँग ठिक छ। दाजुभाइहरूसँग मध्यम छ, पार्टनरसिपमा काम गर्न हुँदैन, अरू व्यवहार चलिहाल्छ। लोक सेवाको बारेमा सरकारी जारीखाना ठिकै छ, त्यस्तो नराम्रो छैन, तर जे जे काम गरे पनि रोकावट आउँछ क्या पितृले, देवताले दिए पनि पितृले हरेर लान्छ भन्छन् नि, भन्दैनन्। सुन्नु भएको छ भनेको, हो त्यही भएर देवताले दिए पनि पितृले हर लान्छ भने, यस्तै बाबुले ग्रहमा अलिकति मेहनत गर्ने कोसिस गरे पनि पितृले हरे लान्छन् अनि सफल हुन दिँदैनन्, दुःख दुःख हुन्छ पितृले गर्दाखेरि, पितृदोष परेको व्यक्तिको सङ्घर्ष धेरै गर्नुपर्छ भन्ने कुराहरू हो क्या। हो त्यही भएर तपाईँले यसमा एकदम ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छ, यो ठिकै छ है। कलर सर चाहिँदैन क्या, पहिला यो सुरुमा यो ग्रह शान्ति गर्नु न, पहिला कलरको बारेमा चाहिँ पहेँलो कलर राम्रो, घिउ कलर राम्रो, कलरै चाहियो भने पहिला सुरुमा ग्रह शान्ति गर्नु। यो तपाईँको चाहिँ माङ्गलिकको, गुरु चाँद योगको, चन्द्र ग्रह योगको, पितृदोषको गर्नु न पहिला, अनि पो अनि अरू राम्रो हुन्छ नि त। पितृदोष रत्न कवच लाउनु पर्छ, अनि एक औँसीको दिन यसो पितृलाई सम्झिनु पर्छ, बाबुले अब तर्पण सर्पण गर्न मिल्दैन, बुवा आमा भएको मान्छेले अब यो पछि कार्तिक मङ्सिर पुष माघ महिनामा कुनै एउटा महिनाको कृष्ण पक्षमा, कृष्ण पक्षको अष्टमी तिथिमा त्रिपिण्डी भन्ने श्राद्ध हुन्छ, यो श्राद्ध गर्नुपर्छ तपाईँहरूले, अनि त्यसपछि राम्रो भइहाल्छ है। हुन्छ,
2: हजुर
0: हुन्छ हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो सबैलाई चिन्ता हुन्छ हेर्नु छोराछोरीको बारेमा होइन राम्रो भइदियो हुन्थ्यो भन्ने सबैलाई लाग्छ मनमा माता पिताहरूलाई अब राम्रो हुनको लागि छोराहरूले अलिकति कोसिस गर्नुपर्छ अलिकति बुझ्नुपर्छ मलाई ग्रह यस्तो लागेको रहेछ मैले यो कुरा गर्नुपर्ने रहेछ भन्ने कुराहरू हुन्छ अब ग्रहै नलाग्नलाई ग्रह लागे पनि त्यसले असर नगर्नलाई चाहिँ बिहान बेलुका दैनिक रूपमा गायत्री मन्त्र जप गर्नुपर्छ बिहान 108 पटक बेलुका 108 पटक गायत्री मन्त्र जप गर्नुभयो भने त्यसले धेरै कुरामा राम्रो हुन्छ धेरै कुरामा फाइदा गराउँछ होइन त्यो भएर तपाईँले पनि विशेष ख्याल गर्नुपर्छ है यस्तो यस्तो कुरामा चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर नमस्कार गुरु नमस्कार
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हजुर म रोल्पादेखि रोल्पा नगरपालिका 8
0: रोल्पा नगरपालिका 8 बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
3: मेरो चन्द्रराम पुन
0: चन्द्रराम पुन
3: हजुर हजुर
0: रोल्पा नगरपालिका 8 चन्द्रराम पुन कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले
3: कार्यक्रम फोन लगाउँछु लाग्दै लाग्दैन आज पहिलो लाग्यो सर
0: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ आज
3: म मेरो आफ्नै विषयमा हेर्न चाहन्छु सर
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
3: मेरो 2041
0: 8 2041 साल 8 महिना भनेको मङ्सिरको महिना
3: हजुर हजुर 19 गते
0: के बार पर्छ
3: मङ्गलबार पर्छ सर मङ्गलबार
0: हजुर समय भन्नुहोस् त कति बजेर कति मिनटमा हो
3: समय बिहान 10
0: बिहानको 10 हो
3: हजुर हजुर
0: ल अब हेर्नुभयो त कस्तो आउँदो रहेछ
3: हजुर सर हजुर हजुर
0: जन्म रोल्पामै भएको हो क्या तपाईँको होइन
3: हजुर हजुर हो सर रोल्पामै हो
0: ल सुन्नुभयो त
3: हजुर
0: श्री गणेश आयनमा श्रीमती रामानुजायन महा तपाईँको 2041 साल मङ्सिर शुक्ल पक्षको मङ्गलबार एकादशी तिथिमा जन्म मेष राशि अश्विनी नक्षत्रको प्रथम चरण नाम आउँदो रहेछ तपाईँको चुडामणि भन्ने नाम आउँदो रहेछ है
3: हजुर हजुर
0: बिहानको 10 हो
3: हजुर हजुर
0: ल अब हेर्नुभयो त कस्तो आउँदो रहेछ
3: हजुर हजुर
0: जन्म रोल्पामै भएको हो क्या तपाईँको होइन
3: हजुर हजुर हो सर रोल्पा

0: नमिल्ने, तपाईँको त दुई विवाह हुने कुरा परेको छैन, बिहा त एउटै हो नि?
1: हजुर, बिहा त एउटै छ मेरो।
0: हो, अनि कस्तो छ त मेडमसँग ग्रह, कस्तो छ, मिल्छ मिल्दैन?
1: अलिक बेला बेला पुरा मिल्दैन सर।
0: मिल्दैन, बेला बेला त अलिअलि नर्मल त भइहाल्छ नि, होइन?
1: हजुर हजुर,
0: बुढाबुढीको झगडा परालको आगो गर्नु पर्यो क्या, झगडा गरे पनि
1: होइन।
0: अब बुढाबुढीको बुढाबुढीको झगडा तपाईँको चाहिँ सालको दाउराको आगो हुनु भएन क्या, हो कि होइन? परालको आगो भनेको एकछिन रिसाउने, अनि रिसाएपछि एकछिनमा फेरि बोलिहालिन्छ, त्यो त नर्मल हुन्छ भन्ने कुराहरू हो। अब तपाईँको ग्रहबाट हेर्दा घातक परेको छ तिथिहरू, प्रतिपदा, षष्ठी, एकादशी, आइतबार घातक, मघा, नक्षत्र घातक, नम्बरमा एक नम्बर, राशिमा मेष भन्ने राशि तपाईँ घातक छ। आइतबार नुन नखानुस्, मंगलबार चोखो खानुस्, शुद्ध भोजन गर्नुहोस्, अरू सब कुरा ठिक छ, राम्रो छ, नराम्रो छैन, ठिक छ। ग्रहहरू अलिकति नागदोष परेको छ, सामान्य खालको नागदोष हो, त्यस्तो विधि आत्तिनु पर्दैन,
1: होइन?
0: मेन कुरा माङ्गलिक भएर श्रीमान श्रीमती दुवै कडा, मेडम पनि कडा, छिट्टो रिसाउने, तपाईँ पनि कडा, होइन? यस्तो ग्रहहरू परेको देखिन्छ। मेडमले पनि अलिक धेरै कचकचै गर्नुहुन्छ क्या, तपाईँलाई विचारा हो कि होइन? कचकच गरेपछि रिस उठ्छ नि त तपाईँलाई पनि फेरि। मेडमले मेडमले सुन्नु भएको छ अहिले रेडियो? ल, मेडमलाई रेकर्ड गरेर सुनाइदिनुहोस्। रिसाउनु भएन, शान्त हुनुपर्छ भन्नु, तपाईँले पानी अलि धेरै पिउनुहोस् है। आइतबारको दिन नुन नखानुहोस्, मंगलबारको दिन चोखो खानुहोस्, शुद्ध भोजन गर्नुहोस्। यो गर्नुभयो भने तपाईँको श्रीमती पनि निरोगी हुनुहुन्छ, स्वास्थ्य राम्रो हुन्छ, समस्याहरू, बाधाहरू, रोकावटहरू आउँदैन। विदेश एकदमै राम्रो तपाईँको लागि चाहिँ, विदेश एकदमै राम्रो देखिन्छ यहाँबाट हेर्दा। अहिले ग्रह तपाईँको भद्रिका र अर्को ग्रह राहु चलेको छ। यो भद्रिकाले अलि अभद्र अभद्र गराउँछ, व्यवहारहरू बिगार्न सक्छ, अलिकति विशेष ख्याल गर्नु होला, अरू त्यस्तो नराम्रो छैन। केही गर्नु पर्दैन तपाईँले, अहिलेको लागि केही गर्नु पर्दैन, मात्र आइतबारको दिन सूर्यलाई यसो जल चढाउनुहोस्, चोखो खानुहोस्, नुन नखानुहोस्, मंगलबारको दिन सक्नुहुन्छ भने व्रत बस्नुहोस्, नसके एक छाक बेलुका खानु, बिहान केही नखानु, एक छाक खाना खाएपछि चोखो खानु शुद्ध, लक्ष्मी प्याज, माछा मासु, अन्डा यताउता नखाने
1: क्या,
0: हो सधैँभरिको लागि। यो तपाईँको सधैँ माङ्गलिक सधैँभरि हो तपाईँको, अनि सूर्यग्रहण सधैँभरि हो तपाईँको है। यो गर्नुभयो भने के हुन्छ भन्दा, आय स्रोत राम्रो हुन्छ क्या, इन्कम, पैसा त कमाइन्छ, इन्कम राम्रो हुन्छ तपाईँको, होइन? अनि बचत हुन्छ, मेन कुरा बचत गर्नु पर्यो, हो कि होइन? यति गर्नुभयो भने तपाईँलाई मालामाल हुन्छ, राम्रो हुन्छ, चिन्ता लिनु पर्दैन, ठिक छ ग्रहहरू है। व्यवसायको लागि तपाईँको लागि जस्तै फलाम सम्बन्धी, गाडी घोडा सम्बन्धी फाप छ, मिलहरू राख्नुभयो भने फाप छ, जस्तै गरी तपाईँले भैँसी पालन गर्नुहोस् फाप छ, गाई पालन गर्नुहोस् फाप छ, होइन, बाख्रा पालन गर्नुहोस् फाप छ। बाख्रा पालनमा रातो बाख्रा हुँदैन, होइन, कालो बाख्रा हुन्छ, अनि त्यसपछि पहेँलो पहेँलो खालको हुन्छ, रातो हुँदैन, होइन? तपाईँको लागि चाहिँ गाई पालन गर्नुभयो भने रातो गाई हुँदैन, कालो गाई राम्रो हुन्छ तपाईँको, अथवा सेतो पनि बाख्राहरू राम्रो हुन्छ। कुखुरा पालन गर्नुहुन्छ, ब्रोइलर कुखुरा पालन गर्नुहोस्, त्यो पनि राम्रो हुन्छ, व्यापार धेरै छ। तपाईँले गर्न चाहिँ के खोज्नु लागेको, के गरौँ गरौँ लागेको छ तपाईँलाई?
1: मैले अहिले बाख्रा फार्म, बाख्रा पालिरहेको छु। बाख्रा फार्म
0: कस्तो छ बाख्रा पालन तपाईँलाई?
1: ठिकै छ सर, राम्रो छ।
0: यसमा रातो बाख्रा छ भने छाटो छ है, बेचिहाल्नुहोस् है,
1: रातो नफाप्ने रहेछ।
0: रातो फाप्दैन, हुँदैन, कालो राख्नुहोस्, सेतो राख्नुहोस्, विशेष गरी सेतो भन्दा कालो राम्रो क्या, होइन? कालो खसी बोकाएको बिक्री पनि त राम्रो हुन्छ नि त, होइन? अनि कालो तपाईँलाई राम्रो भइहाल्छ कि, होइन? सुँगुरहरू पाल्नुहुन्छ कि पाल्नुहुन्न? ए, पाल्ने चलन छ भने त कालो बुङ्गुर पाल्नु, सेतो होइन, कालो चाहिँ पाल्नु है। मिल छ, मिल पनि ठिक छ तपाईँको, राम्रो छ त है। अब श्रीमतीसँग झगडाबाजी परिराख्यो भने चाहिँ माङ्गलीको रत्न कवच पाउँछ हामीसँग, हो, यो रत्न कवच लाउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन। रत्न कवच लाउने हो भने 10 बजेपछि फोन गर्नु, म बनाएर पठाइदिनु तपाईँलाई है।

0: उहाँको चाहिँ अहिले ग्रहदशा हेर्न मिल्दैन, अब अर्कोचोटि फोन गर्नु भोलि फेरि हेरौँ नि त है। हुन्छ हस्, नारायण
1: नारायण।
0: उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ तपाईँहरू पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष चर्चा र परिचर्चा भने गर्न सक्नुहुनेछ। र मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने हाम्रो ज्योतिष कार्यालयको ठेगाना भनेको भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि हाम्रो कार्यालय रहेको छ, भरतपुर चितवन जिल्लामा हामी बस्छौँ। आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर गुरु नमस्कार।
0: हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म दाङदेखि गुरु विकास डाङ्गी।
0: विकास डाङ्गी दाङ जिल्लाबाट पहिला पनि फोन गर्नुभएको थियो दाङबाट?
1: गरेको थिएन गुरु, यो पहिलो पटक हो।
0: पहिलो पटक हो। कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो बारेमा गुरु।
0: तपाईँको जन्ममिति र जन्म समय भन्नुहोस् त।
1: 2046 साल असार 28 गते बिहान 4 बजेतिर।
0: असारको 28 गते के बार पर्दो रहेछ?
1: मङ्गलबार पर्छ, त्यही हेरेको छु गुरु अहिलेसम्म।
0: मङ्गलबार त पर्दैन त, 28 गते बिहानको 4 बजे भन्नुभयो होइन?
1: हजुर।
0: उज्यालो भएको 28 गते हो नि?
1: हजुर, 4 बजेतिर ट्याक्कै त्यो घडी भएन त्यो समयमा 4 बजे।
0: अनि बुधबार के बार पर्छ तपाईँको? बुधबार देखिन्छ त्यो, मङ्गलबार देखिँदैन त।
1: त्यही त मङ्गलबार भन्नुहुन्छ क्या?
0: नारायणको नाम भन्नु पर्यो तपाईँ, मिल्यो भने हेरौँला नि त।
1: नारायणको नाम त्यो बमबहादुर दाङी हुन्छ।
0: नारायणको नाम बमबहादुर हो?
1: हजुर।
0: अब हेरौँ है त, धेरै फरक पर्यो तपाईँको त।
1: अनि
0: तपाईँको 46 साल होइन जस्तो लाग्यो।
1: त्यही भन्नुहुन्छ क्या घर
0: हो र
1: 46 साल असार 28 गते भन्ने कुरा गर्नुहुन्छ क्या र बिहान 4 बजीतिर
0: हो?
1: हजुर।
0: कति गते? 28 गते होइन,
1: कति गते हो?
0: 28 गते हो नि।
1: 28 गते हजुर, 28 गते।
0: अनि 46 साल होइन होला नि त,
1: मङ्गलबार भन्नुहुन्छ फेरि।
0: त्यही त मङ्गलबार हो, मङ्गलबार हो। तपाईँको 45 सालको मान्छे हो तपाईँ जस्तो लाग्छ मलाई।
1: 45 गरिदियो नि त गुरु त्यसो भएपछि।
0: होइन अब हो कि होइन, को पछाडि बोल्ने? बुवा हो, को
1: बुवा हुनुहुन्छ? 45 हेर्नु गुरु, 45 बाटो हेर्नु।
0: 45 सालको एउटा दुइटा कुरा भन्छु, मिल्यो भने हेरौँ, नभए नहेरौँ ल।
1: हुन्छ गुरु।
0: तपाईँको 2045 साल असार कृष्ण पक्षको सोमबारको राति उज्यालो भएको मङ्गलबार है तपाईँको, मङ्गलबार आउँछ 45 सालमा चाहिँ। चतुर्दशी तिथिमा जन्म हो तपाईँको, मिथुन राशि पर्छ। अनि मृगशिराको तेस्रो चरण नाम आउँछ तपाईँको कमल भन्ने नाम आउँछ। तपाईँको विवाहमा समस्या देखिया छ यसबाट हेर्दा हो, त्यस्तो छ?
1: अनि विवाह त भइगया छ गुरु।
0: विवाहमा समस्या छ तपाईँको, बहुविवाहको योग परेछ तपाईँको। तपाईँलाई दाजुभाइ पनि फाप्दैन, मिलेन? दाजुभाइसँग सम्बन्ध राम्रो हुँदैन, अनि
1: पत्नी
0: पत्नीसँग पनि सम्बन्ध राम्रो हुँदैन तपाईँको। अलिकति छिटो छिटो रिसाउने खालको पत्नी पाउनु भएको छ, तपाईँलाई पेलेर लाने खालको पत्नी पाउनु भएको छ, त्यस्तो देखिया छ। मिल्यो कि मिलेन? अब हत सतारमा हेरेर अहिले तपाईँलाई शनि, अहिले तपाईँलाई शनि भन्ने ग्रह चलेको छ, विदेश जाँदाखेरि राम्रो फलिफाप हुन्छ, सरकारी जागिर खाने ग्रह पनि छ, आर्मी पुलिसमा भर्ती हुने ग्रह हो तपाईँको होइन। अब सरकारी क्षेत्र राम्रो, अब विशेष गरी ब्याङ्किङ क्षेत्र पनि
1: राम्रो,
0: विदेशतिर पनि राम्रै छ, नराम्रो छैन। अलिकति नाग दोष परेको भएर अलिकति सपना नराम्रो देख्ने, काममा झन्झट आउने, रोकावटहरू आउने हो, यस्ता यस्तै ग्रहहरू चलेको छ। तपाईँलाई कालो सर्पयोग परेको छ, कालो सर्पयोग रत्न कवच लाउनु भयो भने धेरै कुरामा तपाईँलाई राम्रो हुन्छ, सहज हुन्छ, पैसा पनि कमाउनुहुन्छ कमाउनु चाहिँ, तर बचतै गर्न सक्नु भएन क्या तपाईँले, त्यो भएर हो। यसको लागि चाहिँ बचत गर्नको लागि चाहिँ रत्न कवच लाउँछ हामीसँग, यो रत्न कवच लाउनु राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन, ठिकै छ ग्रहहरू है।
1: अनि यो पछाडि यो सन्तान सम्बन्धीको, अनि
0: सन्तान सम्बन्धीमा तपाईँको दुई गर्व, सन्तानमा दुई गर्व देखिन्छ, छोरीको मात्रा धेरै देखिन्छ तपाईँको, अब सन्तानको त श्रीमतीको बाटो पनि हेर्ने हो होइन. अब तपाईँको सन्तान के छन्, छ कि छैन, कतिवटा छन्?
1: एउटा सन्तान छ, छोरी छ. पहिला
0: छोरी छ, तपाईँको छोरी धेरै हुने ग्रह चाहिँ परेको छ क्या. यो तपाईँको चिना 45 साल के हो तपाईँको मान. तपाईँ छिटो रिसाउनुहुन्छ क्या, हो कि होइन? नराती भन्नुहोस् त पहिला ख्याक ख्याक. तपाईँ अलिक छिटो रिसाउनुहुन्छ. मेडम अलिक छुच्ची हुनुहुन्छ. मेडम मेडमलाई रिसाउन भन्न मिल्न, छुच्ची हुनुहुन्छ मेडम. मनमा भएको कुरा प्याङपुङ भनिहाल्नुहुन्छ. तपाईँ मनमा भएको कुरा राख्नुहुन्छ होइन, अनि बन्द गरेर राख्नुहुन्छ. रिसाउँदा झनक्क रिसाउनुहुन्छ तपाईँ. त्यो बानी तपाईँ नराम्रो छ होइन. यसमा विशेष ख्याल गर्नु. दाजुभाइसँग पार्टनरमा काम नगर्नु. तपाईँलाई दाजुभाइ कि हुँदै हुँदैनन्, भयो भने फाप्दै फाप्दैन, हुँदै हुँदैन तपाईँको राय चाहिँ. यो कुराहरू देखिन्छ. परिवारमा अकाल मृत्यु भएको देखिन्छ. सानो बच्चाहरूको अकाल मृत्यु भएको देखिन्छ परिवारमा. अब यसको पनि निवारण गर्नुपर्छ. तपाईँले बेस्ट भनेको रत्न कवच पाउँछ हामीसँग. यो रत्न कवचलाई दिउँसो 10 बजेपछि फोन गर्नुहोस्, म बनाएर पठाइदिन्छु दाङमा. लाउनुहोस्, तपाईँलाई 70-80% राम्रो भइहाल्छ, फरक पर्दैन है.
1: भविष्यमा पनि ठिकै छ, कुरो राम्रो छ.
0: ठिक छ, ठिक छ, चिन्ता गर्नु पर्दैन, ठिकै छ, ग्रह राम्रै छ.
1: ए स्वास्नीसँग सम्बन्ध पनि ठिकै छ नि गुरु.
0: श्रीमतीसँग ग्रहहरू ठिकै छ, तर तपाईँको बहुविवाहको योग चाहिँ परेको हो. दुई विवाह हुने ग्रहहरू परेको हो. अन्तर्जातीय विवाह त होइन नि तपाईँको.
1: होइन सर, होइन
0: होइन होइन भने दुई विवाह हुन सक्ने सम्भावना हुन्छ. यसोलाई चाहिँ आँखसँग विवाह गर्नु राम्रो भइहाल्छ है त.
1: ए हजुर, त्यो हजुरले भने त्यो बुटिक के
0: त्यसको लागि 10 बजेपछि यही नम्बरमा फोन गर्नुहोस् होइन. तपाईँले अर्डर गर्नुभयो भने बनाएर पठाइदिन्छ, लाउनुहोस्, राम्रो हुन्छ तपाईँलाई है.
1: अनि यो विदेशको यात्रा त ठिकै छ गुरु.
0: विदेश एकदम चकाचक छ, राम्रो छ, समस्या छैन विदेशमा. तपाईँको ठिक छ, विदेशमा नराम्रो छैन, ठिक छ. अहिले रोकिया छ ग्रहले. अब यसको लागि चाहिँ रत्न कवच लाउनुहोस्, तपाईँलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन है. हुन्छ. उहाँले फोन गर्नुभएको थियो, दाङ जिल्लाबाट फोन गर्नुभएको. उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन चाहिँ तपाईँले पनि गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासा रहेको छ भने फोन गर्नुहोस्, म तपाईँलाई विशेष रूपमा जानकारी पनि गराउँदैछु. र आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ. भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु. तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्. नमस्कार, शुभ दिन.

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर घरेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: 5 islands. Sunday noon chap. Radio Silence 89.8 megahertz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
7: रोगको लागि अनुकूल मौसम।
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने।
7: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
8: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
9: आमा, मलाई दुध है।
8: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
8: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
10: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
10: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
10: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
7: गैंडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
11: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
12: बाजी राखेर ती वीर पुर्खाहरूले आरजेको हाम्रो मुलुक, हाम्रो देश नेपाल हो। आज हाम्रो देशको यो भूमिमा धेरै वर्षसम्म विदेशीले नाङ्गो नाच नाचिरहँदा पनि हाम्रा सरकारका देशभक्तहरू अर्थात् आफूलाई देशभक्त हौ भनेर अगाडि सार्नेहरूको एक शब्द पनि सुन्न गाह्रो भएको छ। करोडौं नेपाली जनता घर घर गल्ली गल्लीबाट हाम्रो भूमि बचाउनको लागि जुर्मुराइरहँदा सत्तासीनहरू चुपचाप छन्। बरु ती न्यायप्रेमी जनताहरूलाई विभिन्न बहानामा बिथोल्ने प्रयास गरिरहेको नमिठो यथार्थता र वास्तविकतालाई औल्याउँदै लिपुलेख कालापानी लिप्याधुरामा भइरहेको भारतीय विस्तारवाद तथा साम्राज्यवादको हस्तक्षेपको विरुद्धमा करोडौं नेपाली हामी एक साथ आवाज उठाउँ र सदा पुर्खाहरूको शान, हाम्रो पहिचानलाई बचाइराखौं।

हामीले कुनै पनि हालतमा फिर्ता लिएर देखाउनुपर्छ। पारसँग दबेर होइन लडेर अगाडि बढ्नुपर्छ। कुरा बुझ्यौ नि, हामी जस्ता धेरै मान्छे होला नि यहाँ जसले सल्लाह गरेर होला यो लिपुले कसरी फिर्ता लिने भनेर। कुरा बुझ्यौ, त्यसको लागि हामी सबै अगाडि बढ्नुपर्छ।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

मंगसिर पाँच गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

मै रहोस्, मेरो देश हाँसी रहोस्, मर्न परे मै मरोस्, मेरो देश।

0: Toilet Sunday Nuncha Radio Silence 89.8 Megahertz
1: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। 8:09 AM

0: एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 भरतपुर 3 बेलसुक।
4: कुनै प्रतिक्रिया नजनाएकोमा उहाँले कडा प्रश्न उठाउनुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा विगतका कुरा छोडिसके भन्ने भनाईले कालापानी, लिम्पिया धुरा र सुस्ता जस्ता संवेदनशील सीमा विवादलाई त्यागेको कूटनीतिक संकेत दिने राहुलले प्रश्न पार्नुभयो। उता दिल्लीमा संशयपूर्ण व्यवहार दर्शाउने उहाँको तर्क छ। राणाकालदेखि विश्लेषण गर्नुपर्ने ठाउँमा इतिहास नै बिर्सने कुराले गम्भीर संशय पैदा गरेको भन्दै राहुलले राष्ट्रिय सार्वभौमिकताका मुद्दामा सरकारको फितलो कूटनीतिको चर्को आलोचना गर्नुभयो। तीन साताको अवरोधपछि यही 6 जेठमा खुकुलो बनाएको चिया निर्यातपछि भारतले पुनः अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेकको नमूना संकलनका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरूले बताएका छन्। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देश पनि दिएको छ। यसअघि 18 वैशाखमा भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि 21 दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पत्रकारले पार्टीले आफ्नो मूल मान्यता भूलेर बाटो बिराएका कारण आफूले पार्टी परित्याग गरेको प्रश्न पार्नु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली पहसमा पत्रकार खेमबमसँग कुरा गर्दै नेता चवराले प्रभाव आफ्नो मार्गचित्र र एजेण्डामा अडिक रहन नसक्दा जनताको विश्वास त्यो दावी गर्नुभयो। उहाँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गनीतिक आरोप समेत लगारमा रहँदा अध्यक्ष जेलमै बसोस् भन्ने लागेको जब पार्टीले सही ढंगले काम नगर्ने संकेत पाएपछि आफूले नयाँ दल खोल्ने तयारी गरेको उहाँले स्पष्ट पार्नुभयो। जबराली अब स्थापना हुने नयाँ पार्टीले राजतन्त्रको पुनर्वहाली र संघीयताको खारेजीलाई मुख्य एजेण्डा बनाउने समेत बताउनुभयो। राजाप्रति आस्था राख्ने र संघीयता विरोधीलाई नयाँ दलमा सनाई छ। साथै राज गर्ने असन्तुष्ट कार्यकर्तालाई आउन समेत उहाँ गर्नु भएको छ।
5: अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
6: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
5: आजै #123# डायल गर्नुहोस् एपमा गई यो एनसेल।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: राष्ट्रपति सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्सियो कोर्बिज भेटवार्ता भएको छ। उहाँहरूबीच बिहिबार साँझ दिल्लीमा भेटवार्ता भएको हो। राष्ट्रपति सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत 18 गते नयाँ दिल्ली जानुभएको थियो। भाजपाको निमन्त्रणामा दिल्ली जानुभएका उहाँ त्यस यता थुप्रै राजनीतिक भेटघाट गरिसक्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका नेताहरू लगायतसँग उहाँले भेट गरिसक्नु भएको छ। उहाँ आज नेपाल आउने कार्यतालिका रहेको छ। त्यस्तै परराष्ट्र मन्त्री सुशील खनालले शुक्रबारदेखि भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। आफ्नै भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्री खनालको औपचारिक भ्रमण आजदेखि शुरू भई आइतबार टुङ्गिने जनाएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। व्यापार, लगापर्क तथा जनस्तरका सम्बन्ध लगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्नुहुनेछ। उच्च स्तरीय भ्रमणको नियमित आदान प्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारत बीचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री खनाल जेठ 24 गते आइतबार स्वदेश फर्किनुहुने मन्त्रालयले उल्लेख गरेको छ। रोजगारीका लागि विदेश पठाउने नाममा रू 29 लाख 20 हजार ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि फ्रान्स, जर्जिया, माल्टा लगायत देश पठाउने बहानामा लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीड़ितको उजुरीका आधारमा प्रहरीले सिन्धुपाल्चोकको सागाचोक गरी गाउँपालिका 2 26 वर्षीय निमा तामाङ, तामाङ उत्तरीको बर्दिवास नगरपालिका 6 24 वर्षीय विवेक शाहलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका मध्ये तामाङले फ्रान्स पठाउने भन्दै 22,85,000 रूपियाँ र शाहले जर्जिया र माल्टा पठाउने भन्दै 6,35,000 रूपियाँ लिएर सम्पर्क विहीन भएका छन्। दुवैजनालाई काठमाडौँ उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। गृह मन्त्रालयले यस विषयमा ध्यान आकर्षण भएको समेत जनाएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका 15 वरिष्ठ उपरीक्षक एसएसपीको सरूवा र 8 पद स्थापना गरेको छ। सरूवा हुनेहरूमा विनोद राज श्रेष्ठलाई सशस्त्र प्रहरी बल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंह दरबारमा ल्याइएको छ। त्यस्तै सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोमा किरण ढुंगानालाई सरूवा गरिएको छ। प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेका भूपेन्द्र केसीलाई भण्डार महाशाखामा र कार्य विभागमा सुधीर संघ थापालाई सरूवा गरिएको छ। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभागमा रहेका रविन्द्रराज कर्णजीतलाई कार्य विभागमा र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका भरत खनियालाई सीमा सुरक्षा विभागमा लगिएको छ। जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न 14 जिल्लामा सतर्क रहन र अन्य 7 जिल्लामा अध्यवधिक रहन अनुरोध गरेको हो। जारी विशेष बुलेटिनमा आगामी 3 कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा योभन्दा बढ़ी हुने जानकारी दिनुभयो। बिहिबार भएको छ भने नेपालगंज 40 डिग्री र लगातार 40 डिग्री आसपास तापक्रम पुगेपछि ती स्थानमा तातो लहर सम्बन्धी चेतावनी वा सूचना जारी गर्ने गर्दछन्। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा आगामी 3 मध्यम तातो लहर हुने पनि महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। त्यसैले गर्मीबाट जोगिने उपाय अपनाउन विभागको सूचनामा उल्लेख गरिएको छ। महाशाखाले गर्मी अत्याधिक बढ़िरहेकाले विशेष ख्याल गर्न सबैमा अनुरोध गरेको छ। लेबनानी हिजबुल्ला समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशस्त्र युद्ध विरामलाई स्वीकार्न नसकिने बताएका छन्। उनले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी समेत दिएका छन्। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशस्त्र युद्ध विरामका लागि सहमति जनाए लगत्तै हिजबुल्लाको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लड़ाईको दिगो अन्त्यका लागि अन्तिम मौका भनेका छन् भने हिजबुल्लाले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात इरानसम्म हिजबुल्लाले इजरायलमाथि आक्रमण जारी राखेको छ। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन्। गैराती स्पेनको म्युनिसिपल दे रियाचो रंगशालामा सम्पन्न खेल एक एक गोलको बराबरीमा टुंगिएको हो। खेलको 16 मिनटमा घरेलु टोली स्पेनले फरान टोरेसको गोलमार्फत अग्रता लिएको थियो, तर 27 मिनटमा इराकले मर्चास टोस्कीको गोलबाट खेल बराबरीमा ल्याएको थियो। युरोकप 2024 विजेता तथा विश्वकपको प्रमुख दावेदार मानिएको स्पेनले खेलभर बल नियन्त्रणमा राखे पनि इराकको सुदृढ रक्षा पंक्ति तोड्न सकेन। सन् 1986 पछि पहिलो पटक विश्वकपमा फर्किन लागेको इराकले भने उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई बराबरीमा रोक्न सफल भएको छ। अब स्पेनले अन्तिम तयारी खेल पेरू विरूद्ध खेल्नेछ। विश्वकपमा स्पेन समूह यसमा छ जहाँ उसले केप भडे साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ भने इराक भने समूह आईमा छ जहाँ नर्वे फ्रान्स सेनेगलसँग समूह चरणमा खेल्नेछ। क्यानाडा मेक्सिको र अमेरिका संयुक्त आयोजनामा फिफा विश्वकप आउँदो जेठ अट्दैछ। त्यस्तै राष्ट्रिय खेलकुद परिषदमा चलिरहेको 16 राष्ट्रिय रनिङ सिल्ड खेल एथलेटिक्स हिज त्रिपुरेश बुढा र चारसो प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकीका अतित थापा, आर्यन राणा मगर, अंकित राणा भट्ट, सुदीप भण्डारीले 3:09 दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएका छन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ भने सुदूरपश्चिम प्रदेश भयो। त्यस्तै छात्रीलेमा बालो भएको छ। सुरू थारू, भगवती खड्का र शर्मिला विक्कको टोलीले 4:18.1 दूरी पूरा गरेको छ। लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसो गरी 6 खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। साथै प्रदेशका 686 खेलाड़ी सहभागी यस प्रतियोगितामा कुल 66 स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी छ। हौस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको सीधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं।
1: हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 MHz।
3: खरो विषयमा तरो बहस, नेपाली बहस,
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
5: दिशोम फाइबर नेट।
6: नेपाली बहस हुँदै हुनुहुन्छ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 9.1 MHz पनि नेपाली बहस एकै साथ प्रसारण भइरहेको छ र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक आर्थिक सामाजिक नेपाली कंग्रेसको सदस्यता निरन्तर ओह्रालो यात्रामा किन छ? अहिले लाखौंले अध्यावधि गरिरहेका छैनन्। हिजो 8 लाख क्रियाशील सदस्य रहेको नेपाली कंग्रेस आज 4 लाख भन्दा कमले मात्रै अध्यावधि गरेका छन्। यो किन भइरहेको छ?
7: यसमा यस्तो एउटा चाहिँ एउटा त तपाईँले पहिला क्रियाशील सदस्य जति छ त्यो एउटा अथेन्टिक ढंगले ती सबै अथेन्टिक ढंगले भए तापनि त्यो क्रियाशील सदस्य अध्यावधि गर्दाखेरि त्यसको घट्छ, स्वाभाविक छ। किनभने हिजो चाहिँ धेरै ठाउँमा पार्टीले आफ्नो पार्टीका स्थानीय नेताहरूले आफू आफ्नो कक्कट र आफ्नो चाहिँ उपस्थिति मजबुत गर्न र चाहिँ स्थानीय अधिवेशनहरूलाई प्रभावित गर्न आफ्ना परिवारका सदस्यहरू राज्य

0: राजनीतिसँग सम्बन्ध नदिएर त भोलि तपाईँ स्पष्ट रूपमा पार्टीले स्पष्ट गर्दै जानुहोला.
1: तर पार्टीले खटाएको काममा तपाईँ अहिले सिधा हुनुहुन्छ होइन, पार्टीले नै खटाइसके पछाडि
0: पार्टीले खटाइसकेपछि म सिधा छु.
1: के छ नेता कार्यकर्ताहरूमा उत्साह छ नेपाली कंग्रेसलाई
0: हजुर हो. अब तपाईँ के छ भने त्यो त्यहाँ नैतिक धारातल गुम्यो. वैशाख 4 गते सर्वोच्च अदालतले फैसला गरिसकेपछि पार्टीभित्र वैधानिक र संवैधानिक समस्या रहेन यहाँ सुन्नुहोस् है रहेन. अब नरहिसकेपछि अब अहिले जे जति चल्छ यी राजनीतिक कुराहरू, अब राजनीति एउटा जीवन्त पार्टीमा एउटा ठुलो पार्टीमा यत्रो लामो इतिहास यत्रो सङ्घर्ष गरेको पार्टीमा राजनीति बहस चल्नु पक्ष विपक्ष हुनु त्यसलाई अन्यथा लिन पनि सकिन्न. किनभने अब हामी छिट्टै 15 महाधिवेशन गर्दैछौँ. अब 15 महाधिवेशनमा जाँदै गर्दाखेरि राजनीतिक मान्छेले आफ्नो पक्ष पोषण गर्ने आफ्नो एजेन्डाहरू राख्ने आफ्नो दृष्टिकोण राख्नेहरू राख्ने त्यहाँ धेरै अस्वाभाविक ढङ्गले लिनुहुन्न भन्ने मलाई लाग्छ.
1: अब कंग्रेस एक ढिक्का बनाउनका निम्ति होइन नेतृत्वले चाहिँ राम्रोसँग काम गर्न सकेका छैन नि त. 8 बुदा होइन त्यो प्रस्ताव त गर्नुभयो गगन कुमार थापाजीले सभापतिजीले, फेरि पूर्णबहादुर खड्गाजीले त्यसको प्रत्युत्तरमा 6 बुदा चाहिँ उहाँले चाहिँ प्रत्युत्तर फर्काउनु भएको एउटा स्थिति छ. सम्मानजनक उपस्थिति भने उहाँले के खोज्नु भएको अध्यक्ष मण्डल बनाउने अब नेपाली कंग्रेसमा त्यसो भए?
0: हजुर अब यस्तो तपाईँ के छ भने मलाई लाग्छ त्यसमा अब यो धेरै बुदाहरू धेरै कुराहरूको त्यत्रो ठुलो महत्व किन छैन भने अब हामी 15 महाधिवेशन उन्मुख छौँ र त्यो 15 महाधिवेशन क्रियाशीललाई टुङ्ग्याउने पक्षमा गइरहेछौँ. त्यस कारणले गर्दाखेरि यो भित्र जति राजनीतिक एउटा सहमतिको प्रयासहरू छ त्यो भइरहेको छ, वार्ताहरू चलिरहेको छलफलहरू भइरहेछ, त्यो राजनीतिमा हुने र राजनीतिक पार्टीमा हुने स्वाभाविक प्रक्रियाभित्रै दिउँ.
1: तर अब कंग्रेस त एक ढिक्का कसरी हुन्छ क्या आङ्गेलुजी? अब यो ढंगले त पार्टीले नमिठो हार त बेहोरिसक्यो होइन, फागुन 21 गते तपाईँहरूलाई थाहा छ. तर अझै पनि पार्टीलाई विभाजन गर्ने, समानान्तर गतिविधिहरू गर्ने, पार्टीलाई कमजोर बनाउने वा चाहिँ संस्थापन पक्षले कार्यवाहीको डण्डा चलाउनु पनि सक्दैन. फेरि यो पर्खर हेर, यो बार्गेनिङ जस्तो यो किन चलिरहेछ पार्टीमा?
0: अहिले यो छलफल समानान्तर गतिविधि गर्ने त्यो त हिजो शेरबहादुर पार्टी सभापति हुँदा पनि त्यो चलिरहेको थियो. तपाईँ चाहिँ भेलाहरू पटक पटक भइरहेको थियो, असन्तुष्टि असहमतिहरू भइरहेको थियो. त्यो त एकदम स्वाभाविक. किनभने काङ्ग्रेस अलिकति ठुलो लोकतान्त्रिक पार्टी भएको कारणले गर्दाखेरि त्यसमा धेरै अन्यथा लिनुपर्छ भन्ने मलाई लाग्दैन. किनभने त्यो लोकतान्त्रिक पार्टीभित्र यदि अभिव्यक्ति स्वतन्त्र भएन, लोकतान्त्रिक पार्टीभित्र आफ्नो असहमतिहरू राख्न पाइएन, लोकतान्त्रिक पार्टीभित्र असहमतिहरू जाहेर गर्ने प्लेटफर्म भएन भने त्यो लोकतान्त्रिक पार्टी नै रहँदैन. त्यस कारणले गर्दाखेरि त्यो लोकतान्त्रिक पार्टीमा हुने स्वाभाविक चरित्र र स्वाभाविक प्रक्रिया नै हो र त्यो चलिरहेछ. त्यसलाई चाहिँ धेरै किनभने नेपाली काङ्ग्रेसले यस्ता किसिमको चाहिँ पार्टी जीवनमा नेपाली काङ्ग्रेसले यस्ता किसिम उतार चढावहरू, यस्ता किसिम बहसहरू, यस्ता किसिमको छलफलहरू धेरै सहँदै धेरै बेहोर्दै नेपाली काङ्ग्रेस आधार बिन्दुसम्म आइपुग्यो.
1: अहिलेको अवस्थामा कंग्रेसमा चाहिँ बार्गेनिङ टुल्स हो त्यसो भए पूर्णबहादुर खड्गाजीहरूको
0: बार्गेनिङ टुल्स पनि होइन. अब सबै अधिवेशन आइसकेपछि त एउटा एजेन्डा त लिएर जानु पर्यो नि त. अब पूर्णबहादुर खड्गा अथवा कुनै पनि दाईले असहमति जाहेर गरेर आफ्नो कुराहरू एजेन्डाहरू प्रस्ताव गरेन भने त अहिले भइरहेको केन्द्रीय कार्य समिति अहिले भइरहेको नेतृत्वलाई नै सर्वसम्मत गराउने प्रक्रियामा हो भने बहसै नहुने भयो, छलफलै नहुने भयो, त्यहाँ पदको चाहिँ गिभ एन्ड टेक मात्र हुने भयो. तर होइन, अब अधिवेशनमा भाग लिने, अधिवेशनमा छलफल गर्ने, अधिवेशनमा आफ्नो एजेन्डाहरू, आफ्नो दृष्टिकोणहरू, आफ्नो असहमतिहरू लिएर जाने हो भने त राजनीतिक एजेन्डा त सबैले उठाउँछ नि त.
1: तर अब यो सदस्यता अध्यावधिकको विषयलाई, यो क्रियाशील सदस्यता अध्यावधिकको विषयलाई पनि त उहाँहरूले निकै ठूलो एउटा त्यो बुदा बनाउनु भयो नि त होइन, असमझदारीको बुदा बनाउनु भयो खड्गाजीहरूले. यसमा चाहिँ किन, यो त राम्रो हो नि त, प्रविधिमा जाने, डिजिटलाइजेसनमा जाने, अध्यावधिक गर्ने होइन, आफ्नो सदस्यता चाहिँ रिफाइन, आफ्नो सदस्यहरू कति छन् भनेर चाहिँ त्यो त्यसमा नथी राख्ने. कंग्रेसले ल्याएको योजना, संस्थापनले ल्याएको यो खाका त राम्रो थियो नि त होइन, यसमा किन आपत्ति भयो?
0: तपाईँले भन्नुभएको कुरासँग मेरो सहमति छ. उहाँले आपत्ति जनपद स्थान यहाँनिर छैन. तैपनि एउटा चाहिँ के हुन्छ, तपाईँहरूले हरेक राजनीतिक पार्टीभित्र परिवर्तन गर्ने शक्ति पनि हुन्छ त्यहाँ, परिवर्तनलाई रोक्ने शक्ति पनि हुन्छ त्यहाँ, यथास्त्रीवादी सोच राख्ने शक्ति पनि हुन्छ. यी सबै शक्तिहरू त पार्टीभित्र सक्रिय हुन्छ नि त. त्यसैले गर्दाखेरि आफूलाई लागेको कुराको अकलात त गर्न पाइयो नि.
1: त्यसलाई तपाईँको जिल्लामा चाहिँ कंग्रेसले जिताउनु भयो होइन, सोलुखुम्बुमा
0: जितायौँ हामीले.
1: तपाईँ जानु भएको थियो नि निर्वाचनमा, खटिनु भएको कमान्डर भएर. टिकट नपाए पनि तपाईँले भित्र हृदयबाट सहयोग गर्नुभयो होइन कंग्रेसलाई.
0: सहयोग नगरे भने चुनाव पनि जित्दैन.
1: अनि हिमालय एफएमले प्रसारण गर्दैछ सोलुखुम्बुबाट, के भन्नुहुन्छ सोलुखुम्बुवासीहरूलाई? देखा
0: र सोलुखुम्बुवासीलाई त तपाईँ के छ भने अब लोकतन्त्रप्रति आस्थावन साथीहरूको ठुलो संख्या सोलुखुम्बुको छ र हामीले स्थानीय निर्वाचन अत्यन्त ठुलो बाहुले त सोलुखुम्बु नेपाली काङ्ग्रेसको पक्षमा आठवटा पाँचवटा पालिका नगरपालिका सहित पाँचवटा पालिका जिताएछौँ। त्यसपछि तपाईँको चाहिँ समन्वय पनि र केन्द्रको चाहिँ अधिवेशन पनि जिताएछ र पटक पटक नेपाली काङ्ग्रेस सोलुखुम्बुले आफ नेपाल सोलुखुम्बुको जनताले लोकतन्त्र पक्षमा नेपाली काङ्ग्रेस पक्षमा आफ्नो मत जाहेर गरेको छ र त्यति मात्र होइन नेपाली काङ्ग्रेस चाहिँ इतिहासमा तपाईँको पञ्चायत कालमा अत्यन्त अप्ठ्यारा परिस्थिति प्रतिबन्धित स्थितिमा रहँदाखेरि पनि 2031 सालको विद्रोह सोलुखुम्बुमा भएको थियो मुरबटे काण्ड जहाँ चाहिँ धेरै चाहिँ तपाईँको कुल मिलाएर 27 जना चाहिँ शहीदहरूले शहादत प्राप्त गर्नुभयो र त्यो शहादत प्राप्त गरेर अत्याधिक सोलुखुम्बुकै थिए जेल निर सहने पनि सोलुखुम्बुकै थिए। त्यस कारणले गर्दाखेरि सोलुखुम्बुले नेपालको लोकतान्त्रिक इतिहासमा एउटा उच्च स्थान लिएको छ र सोलुखुम्बुले नेपालको लोकतान्त्रिक आन्दोलनमा उच्च खालको चाहिँ योगदान गरेको छ र त्यसको सम्मान नेपाली काङ्ग्रेसले सधैँ गर्छ र नेपाली काङ्ग्रेस सधैँ गरिरहन्छ र त्यो इतिहासलाई कायम गर्न हामी निरन्तर ढंगले सङ्घर्ष
1: होइन अङ्गेलोजी सोलुका जनताका दुःखहरू छन् नि त अझै पनि होइन विकास बाटो पछाडि छन् लामो समय चाहिँ यात्रा कठिन छ होइन त्यहाँको भौगोलिक बनावटले गर्दाखेरि पनि अझ त्यहाँका जनताहरूले चाहिँ समयमा औषध उपचारदेखि लिएर अन्य कुराहरू पाइरहेका छैनन् होइन विकासमा के सोलु अलि अगाडि बढ़िरहेछ अहिले
0: होइन सोलु त तपाईँले सुन्नुभयो अचम्म लाग्छ यस पटकको बजेट पनि सोलुको म करिब करिब शून्यतामै लगाएको छ कुनै पनि राष्ट्रिय स्तरको बजेटमा संघीय सरकारको बजेटमा र त्यहाँनिर चाहिँ उल्लेख भएको छैन न सड़कको उल्लेख भएको छ न विकास निर्माणमा उल्लेख भएको छ न शिक्षामा चाहिँ कुनै
1: राजसभाले चाहिँ बजेट दिएन राजसभाको सरकारले सोलुखुम्बुलाई
0: एकदम अहिलेको सरकार सोलुखुम्बुप्रति अत्यन्त ठूलो पूर्वाग्रहपूर्ण ढंगको व्यवहार सोलुखुम्बुले सोलुखुम्बुप्रति गरिरहेको छ र अहिलेको सरकारले त्यहाँका चाहिँ क्रम चाहिँ सम्पूर्ण योजनाहरू कटौती गरिरहेछ र अहिलेको सरकारले बजेटमा कुनै पनि स्थान तपाईँ कृषिदेखि लिएर तपाईँ चाहिँ प्राय त्यतीय क्षेत्रमा चाहिँ तपाईँ सोलुखुम्बु त्यत्रो योगदान भएको देशलाई त्यत्रो राजस्व उपलब्ध गराउने सोलुखुम्बुलाई प्राय त्यतीय क्षेत्रमा कुनै योजना हाल्न सक्यो
1: होइन तपाईँका प्रतिनिधिहरूले पनि त आवाज उठाउन सक्नु भएन कि
0: आवाज उठाउनु भयो त सुनाइ हुनु पर्यो नि त आवाजको सुनाइ हुनु पर्यो
1: सरकारको उपेक्षामा पर्यो त्यसो भए सोलु
0: सरकारको उपेक्षामा पर्यो तर त्यस कारणले गर्दाखेरि त्यसको हिसाब किताब सोलुखुम्बुको जनताले गरेका छन् र त्यसको मूल्याङ्कन सोलुखुम्बुको जनताले गरेका छ जुन पार्टी जुन शक्ति
1: एक पैसा पनि गएन रत्तीभर गएन सोलुमा अहिले अलिकति गएको होला नि त
0: जिल्लामा
1: आङ्गेलुजी
0: त्यो कहीँ गएको छैन तपाईँको सगरमाथाको बेस क्याम्प एउटा टावरको चाहिँ अलिकति तपाईँले म्यानेजर त्यहाँ उल्लेख भएको सुन्नुभयो त्यो सगरमाथाको बेस क्याम्प भएको टावर पनि हिजो नेपाली काङ्ग्रेसको सरकार र नेपाली काङ्ग्रेसको चाहिँ सहभागिता भएको सरकारले त्यो माथि हाम्रो चाहिँ पार्टीको चाहिँ वरिष्ठ उपसभापति विश्वप्रकाश सिंह सगरमाथा चढ्न जाँदाखेरि उहाँले त्यो अत्यन्त आवश्यक छ भनेर टावरको बारे उहाँले कुरा उठाउनुभयो त्यो केन्द्रीय कार्य समिति उठाउनुभयो त्यहाँ हाम्रो सम्पूर्ण मन्त्रीजीहरूले कुरा उठाउनुभयो त्यतिखेर पाइप लाइन भएको त्यो एउटा प्रोजेक्ट हो त्योभन्दा बाहेक सोलुखुम्बु अहिलेको सरकारले कुनै पनि योजना हालेन एक पैसा पनि हालेन
1: सरकारले त सुशासन अनि समान बजेट वितरणदेखि लिएर महत्वपूर्ण योजनाहरूमा काम गरिरहेको बताइरहेछन् त आफूले आफूलाई होइन
0: अन्त सुशासनभित्र सोलुखुम्बु पनि नेपालको भूगोलभित्रै पर्छ नि त
1: सोलुलाई सरकार बिर्स्यो त्यसो भए
0: हजुर
1: सोलुलाई बिर्स्यो सरकार आङ्गेलुजी
0: सोलुलाई बिर्स्यो भन्दा पनि त्यो बिर्सिहालेको भन्दा पनि त्यसलाई चाहिँ पुरा बायस गरियो
1: तर माउन्ट एभरेस्ट त सोलुमा पर्छ नि त फेरि सबैको दिमाग त त्यहाँ छ नि त होइन
0: हो त हो अब त माउन्ट एभरेस्ट पर्छ सगरमाथा एउटा चाहिँ तपाईँको चाहिँ के अरे माउन्ट के अरे टुरिज्मसँग सम्बन्धित एउटा प्रोजेक्ट हालेन सोलुखुम्बु तपाईँको नेपालको सामान्य ज्ञान सोलुको नेपालको सबभन्दा धेरै गुम्बा भएको ठाउँहरू ठाउँ सोलुखुम्बु भनेर उल्लेख भएको छ सारा देशले पढाएको छ तर त्यही गुम्बाको बारेमा चाहिँ प्रोजेक्ट गर्दाखेरि सोलु अरू दुई तिनवटा जिल्लाको नाम छ सोलुको नाम त्यहाँ सुन्नु
1: होइन बालिन सरकारको एक्सनहरू कस्तो लाग्दैछ
0: होइन बालिन सरकार न यो लोकतान्त्रिक छ अब त्यो संसदप्रति पार्ने उत्तरदायी र जवाफ टेक्ने उनीहरू देखिएन र संसदप्रति चाहिँ जवाफ दिए त पूर्ण किसिम व्यवहार
2: लागि अन्तिम मौका भनेका छन् भने हिजबुल्लाले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात इरानसम्म हिजबुल्लाले इजरायलमाथि आक्रमण जारी राखेको छ। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन्। गैराती स्पेनको म्युनिसिपल दे रियाजो रंगशालामा सम्पन्न खेल एक एक गोलको बराबरीमा टुंगिएको हो। खेलको 16 मिनटमा घरेलु टोली स्पेनले फरान टोरेसको गोलमार्फत अग्रता लिएको थियो, तर 27 मिनटमा इराकले मर्चास रोस्कीको गोलबाट खेल बराबरीमा ल्याएको थियो। युरोकप 2024 विजेता तथा विश्वकपको प्रमुख दावेदार मानिएको स्पेनले खेलभर बल नियन्त्रणमा राखे पनि इराकको सुदृढ रक्षा पंक्ति तोड्न सकेन। सन् 1986 पछि पहिलो पटक विश्वकपमा फर्किन लागेको इराकले भने उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई बराबरीमा रोक्न सफल भएको छ। अब स्पेनले अन्तिम तयारी खेल पेरू विरूद्ध खेल्नेछ। विश्वकपमा स्पेन समूह यसमा छ जहाँ उसले केप भडे साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ भने इराक भने समूह आईमा छ जहाँ नर्वे फ्रान्स सेनेगलसँग समूह चरणमा खेल्नेछ। क्यानाडा मेक्सिको र अमेरिका संयुक्त आयोजनामा फिफा विश्वकप आउँदो जेठ अट्दैछ। त्यस्तै राष्ट्रिय खेलकुद परिषदमा चलिरहेको 16 राष्ट्रिय रनिङ खेल एथलेटिक्सको छ। हिजो त्रिपुरे सुडा र चार्स प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकीका अतित थापा, आर्यन राणा मगर, अंकित राणा भट्ट, सुदीप भण्डारीले 3:09 दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएका छन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ भने सुदूरपश्चिम प्रदेश थर्ड भयो। त्यस्तै छात्रीलेमा बाह्रो भएको छ। सुरु थारू भगवती खड्का र शर्मिला विक्कको टोलीले 4:18.1 दूरी पूरा गरेको छ। लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसो गरी 6 खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। साथै प्रदेशका 686 खेलाड़ी सहभागी यस प्रतियोगितामा कुल 66 स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी छ। हौस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

99.1 नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट। आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँहरूले सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो पासवर्ड .com र नेपाली नेटवर्क .com विश्वभर छरिएर रहेका नेपालीहरूले नेपाली बहस सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 9.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक आर्थिक सामाजिक

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइ राख्ने।
0: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
7: आमा, मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
0: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
0: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
0: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
0: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
0: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
8: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
8: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
9: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
10: के भयो दाइ?
11: भोलि तल त्यो गजुरी बिहेमा के नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
10: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थापन गयो कुरा
11: कुपी सूत्रबाट?
10: ए दाइ।

त बुहारी बोलिएर आएछन् त। लौ भित्रै आऊ।

0: उसलाई त भरेमा पट्टाउँछु
1: पट्टै हो
0: तपाईँ। ओइ, हेल्प गर्न।

0: रेडियो साइनम 89.8 MHz।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रपति सभापति लामिछाने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै इतिहास बिर्सिने भनी रविले दिएको अभिव्यक्तिमा भीम रावलको आपत्ति। बेपत्ता कर्मचारी खोज्दै सरकार हाजिर हुन तीन दिनको अल्टिमेटम, नफर्किनेमाथि कार्यवाहीको चेतावनी। कर चुहावट आशंकामा नियन्त्रणमा लिएका आईडीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा। अर्थ मन्त्रालयद्वारा उच्च स्तरीय छानबिन समिति गठन। बजेट कार्यान्वयनको स्पष्ट कार्य योजना बनाउन विद्युत प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन। पोखरा बस पार्कमा भौतिक संरचना तत्काल नहटाउन अदालतको अन्तरिम आदेश। कर्णालीमा सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्री कौडेलको प्रतिबद्धता। विद्युतमा भ्याट नलगाउन उपभोक्ता महासंघको माग। राष्ट्रपति श्री उत्तर कोरिया भ्रमणमा जाँदै यो भ्रमणलाई रणनीतिक सम्बन्ध पुनः मजबूत बनाउने प्रयासका रूपमा चित्रण। रूसको आक्रमणमा युक्रेनमा थप 12 मृत्यु। मारिएका 707 बाल बालिकाको सम्झनामा सभा आयोजना। र फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा फ्रान्समाथि आइभरी कोष्टको ऐतिहासिक जीत। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान, 66 स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपति सभापति रवि लामिछाने स्वदेश फर्किँदै सम्बन्धी खबरबाट। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँ आज स्वदेश फर्किने दिन नै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाँदै हुनुहुन्छ। सभापति लामिछानेले स्वदेश फर्किनु अघि अयोध्या पुगेर राम मन्दिर दर्शन गर्नुभएको छ। लामिछाने पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रतिनिधि सभा सदस्य दीपक बोहरा सहित अयोध्या पुग्नु भएको हो। भारतको सत्तारूढ़ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ 18 गते भारत भ्रमणमा जानु भएको थियो। भारत बसाएको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको छ। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गर्नुभएको छ। राष्ट्रपा प्रवक्ता मनिष ढाका अनुसार रवि नेतृत्वको राष्ट्रपा टोली भारतबाट आज जेठ 22 गते स्वदेश फर्किँदैछ। रवि स्वदेश फर्किए लगत्तै समकक्षी एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्ली जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार खनालले समकक्षी एस जयशंकरका साथै भारतका उच्च पदस्थ नेताहरूसँग द्विपक्षीय हितका विषयमा कुराकानी गर्नुहुनेछ। खनालको भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ। नेकपाका नेता भीमरावलले नेपालका प्रधानमन्त्रीले आफ्नै देशले सीमा मिचेको र देशलाई अतिक्रमणकारीको संज्ञा दिनु राष्ट्रघातीय अभिव्यक्ति भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसमा पत्रकार खेम्बमसँग कुरा गर्दै प्रधानमन्त्रीको यस्तो कै जिम्मेवार भनाएपछि उहाँलाई पदमा बस्ने कुनै नैतिक छूट नरहेको रावलको दावी छ। नेता रावलले कूटनीतिमा स्वागत गरेर छल्काइने माधुर्यता कहिलेकाहीँ चालबाजी मात्र हुन सक्ने उल्लेख गर्दै सम्बन्ध सुधार भव्य स्वागतमा नभई परिणाममा देखिनुपर्ने स्पष्ट पार्नुभयो। भारतले बेलायतको संलग्नतालाई अस्वीकार गर्दा नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाएकोमा उहाँले कड़ा प्रश्न उठाउनुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा विगतका कुरा छोड़िसके भन्ने भनाईले कालापानी, लिम्पिया धुरा र सुस्ता जस्ता संवेदनशील सीमा विवादलाई त्यागेको कूटनीतिक संकेत दिने रावलले प्रश्न पार्नुभयो। उता दिल्लीमा भव्य स्वागत भइरहँदा यता सुस्ताको तटबन्ध निर्माणमा अवरोध पुर्याइनु, चिया निर्यातमा कड़ाई गरिनुले भारतको संशयपूर्ण व्यवहार दर्शाउने उहाँको तर्क छ। राणाकालदेखि आजसम्मको इतिहास विश्लेषण गर्नुपर्ने ठाउँमा इतिहास नै बिर्सिने कुराले गम्भीर संशय पैदा गरेको भन्दै रावलले राष्ट्रिय सार्वभौमिकताका मुद्दामा सरकारको फितलो कूटनीतिको चर्को आलोचना गर्नुभयो। सरकारले अध्ययन तथा अर्थाधारण विदामा बसेका तर विदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र सम्पर्क विहीन भएका कर्मचारीहरूलाई कार्यवाहीको चेतावनी दिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना निकाल्दै विदा सकिएर पनि कार्यक्षेत्रमा नफर्किएका र व्यक्तिगत विवरण आधारबाधिक नगरेका कर्मचारीलाई 3 दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो। कानून बमोजिम अध्ययनमा असाधारण विदा लिएका केही निजामती कर्मचारीहरू विदा सकिएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कमा नरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ। आफ्नो अभिलेख राष्ट्रिय किताबखानामा आद्यवाधिक नभएको भए 3 दिनभित्र अनिवार्य रूपमा आद्यवाधिक गराउन भनिएको छ। सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीहरूको विवरण विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको अवस्था तथा अन्य आवश्यक किताबखानासँग समन्वय गरी यकिन गर्न 3 दिनभित्र आद्यवाधिक गराउनुपर्ने सूचनामा लेखिएको छ। सहसचिव एवं प्रवक्ता एकदीप अधिकारीद्वारा जारी सूचनामा लामो समय देखि सम्पर्क विहीन कर्मचारीको कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे बैठक बस्ने भनिएको थियो तर स्थगित भएको छ। आजको बैठकमा अघिल्लो बैठकको निर्णय, कार्यान्वयन, प्रगति जानकारी सम्बन्धमा छलफल गर्ने भनिएको थियो। साथै उपसमिति गठन गर्ने तयारी थियो। समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति र समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायहरूको काम कार्यवाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्न लागि थियो। साथै समितिको कार्यक्षेत्रमा पनि विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने तयारी समितिको छ। बजेट अघि नै करको दर सम्बन्धी सूचना चुहिएर विद्युतीय सवारी साधन ईभी आयात गरिएको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 774 ईभी बारे सत्य तथ्य छानबिन गर्न गठित सरकारी टोली फिल्डमा खटिएको छ। यो प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले उपसचिव पुपलराज साक्यको नेतृत्वमा बिहिबार उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीका अनुसार समितिका प्रतिनिधिहरू पोखरा र चुमसुम हुँदै घटनास्थलतर्फ गएका छन्। बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारी साधन नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले नियन्त्रणमा लिएका 774 सवारी साधन मध्ये अधिकांश बीवाईडी ब्राण्डका रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार तीमध्ये धेरै सवारी साधन नम्बर प्लेट विहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको बेला फेला परेका थिए। प्रहरीले बजेट मार्फत करको दर परिवर्तन हुने सूचना पूर्व जानकारीका आधारमा आयात बढ़ाइएको हुन सक्ने आशंकामा थप अनुसन्धानका लागि सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ। छानबिनबाट भन्सार प्रक्रिया कर निर्धारण तथा बजेट अघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानूनी कार्यवाही अघि बढ़ाइने प्रहरीको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक तथा उप कार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिनुभएको छ। प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समय सीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड़ दिँदै कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक अवरोध समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो। उहाँले कार्यान्वयनको नेतृत्व भने प्राधिकरणको व्यवस्थापनले लिनुपर्ने धारणा समेत राख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि प्रसारण लाइन र सब स्टेशन लगायतका संरचना निर्माणलाई प्राथमिकता दिई पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै तोकिएको समयमै आयोजना सम्पन्न हुने गरी कार्ययोजना सहित मार्फतका निकायलाई परिचालन गर्नुपर्ने मन्त्री श्रेष्ठको सुझाव छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वका लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो। उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायत भूमिका महत्वपूर्ण रहेको चर्चा समेत गर्नुभयो। पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा सरकार, आयोग र सरकारवालाको सहयोगमा कुनै हिंसात्मक घटना बिना निर्वाचन सम्पन्न भएको बताउनुभयो। त्यस्तै पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालले जेएनजी आन्दोलनको विद्रोहको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकका स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। पाँच दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनैतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बस पार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोड़मा पुगेको बेला उच्च अदालत पोखराबाट अल्पकालीन अन्तरिम आदेश आएको छ। महानगरले जेठ 25 गतेदेखि संरचना हटाउने आन्तरिक तयारी गरिरहेका बेला अदालतले एक जग्गा धनीको निवेदनमा सुनवाई गर्दै तत्काल संरचना नभत्काउन आदेश दिएको छ। बस पार्क भित्रका जग्गा धनी योगेन्द्र देवी श्रेष्ठ पालिखेले उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गराउनु भएको थियो। न्यायाधीश तेजनारायण सिंह रायको एकल इजलासले जेठ 21 गते जिल्ला प्रशासन कार्यालय खासकी सहित विपक्षीहरूलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युतमा लगाउने भनिएको मूल्य अभिवृद्धि कर हटाउन सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले माग गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै 50 युनिट भन्दा बढ़ी हुने खपतमा 5% भ्याट लगाउने निर्णयले विद्युत खपत प्रवर्धनमा प्रतिकूल प्रभाव पार्ने भन्दै फिर्ता लिन माग गरेको हो। महासंघका अध्यक्ष नारायण केवालीले विद्युतको डिमाण्ड शुल्क र ऊर्जा शुल्क यथावत राखी उपभोक्तामाथि 5% कर थप्ने निर्णय लाखौं उपभोक्ताको हित विपरीत रहेको बताउनु भयो। कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कौडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्र नगरमा सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाउनु भएको छ। क्रिकेट खेलप्रति आकर्षण भइरहेको बताउँदै क्रिकेटको संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताउनु भएको हो। मुख्यमन्त्री कौडेलले 10 राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि संघीय सरकारका कारण ढिलो भइरहेको बताउनुभयो। उहाँले संघीय सरकारले कर्णालीलाई बजेटमा जहिले उपेक्षा गर्ने गरिएको बताउँदै वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिएको बताउनुभयो। नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनौट प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको डिगो।
4: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
6: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
6: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
7: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइ राख्ने।
5: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
11: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
12: आमा, मलाई दुध है।
11: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
13: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
11: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
13: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
13: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
6: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
13: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
6: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
13: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
6: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
13: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
6: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
5: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
4: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
14: के भयो दाइ?
15: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
14: ए हो र दाइ, जानुपर्छ। तर दाइ, कसै थापन भयो यो कुरा?
15: गोपी सूत्रबाट।
14: ए दाइ।

छोराहरूले त बुहारी पो लिएर आएछन् त। लौ भित्रै आऊ।

0: उसलाई त भरे म पट्टाउँछु
1: पट्टै हो
0: तपाईँ। ओइ, त हेल्प गर्न।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोग कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा

यही मिति 2060 चैत्र 5 गते मेक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज साहिलो समय सूचक अहिले दिउँसोको 1 बज्यो 1 PM
1: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युन्जन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार स्वयंसेविका दिदी
7: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
7: हो त
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
10: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
9: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
11: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
12: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
11: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
12: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
12: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्प्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने त
7: तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
13: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
15: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
14: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
15: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
14: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
15: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
16: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
17: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
20: हुन्छ,
19: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
20: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
19: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
20: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
19: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
20: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
19: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
20: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
19: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: ओहो ला
22: ल ल ल ल, मरे के हो?
21: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
22: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
21: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
22: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
21: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
19: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो साइनम 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोको लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, झाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुंगुर, बंगुर, हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ
4: बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
5: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बङ्गुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
6: भरतपुर महानगरपालिका वडा नम्बर 19 सार्दनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू: शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय, प्रविधि मैत्री विद्यालय, स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता, मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने, बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको, प्रिन्सिपल भानुभक्त अर्याल, जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्दनगर।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.88 मेगाहर्ज।
1: ओए केटा, म त सक्दिनँ हिँड्ने। कति दिन लाग्छ अन्त?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र,
3: यसको हिँडाइले त चार दिनमा नि पुगिन्न। जा मिला।

आइसा सिधो धर्मा परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी सुख्यो रातले फकाउँछ काबले

0: आयुक्तर दुईजना आयुक्त मात्र राख्न भनिएको छ। यो सुझावलाई समर्थन गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले तीनजना आयुक्त भए पर्याप्त हुने र यसले राज्यको आर्थिक भार कम गर्ने बताउनुभएको छ। आयोगले राजनैतिक दलको नियमन र निर्वाचनको मिति तोक्ने पूर्ण अधिकार पनि आफूलाई नै दिन सुझाव दिएको छ। 59 सदस्यीय राष्ट्रिय सभामा विगत 4.5 महिनादेखि एक सीट रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतमले गत माघ 4 गते राजीनामा दिएपछि खाली भएको स्थानमा अहिलेसम्म नयाँ नियुक्त हुन नसकेको हो। गौतमको राजीनामापछि अघिल्लो सरकारले रिक्त पदमा पूर्व गृहमन्त्री ओम प्रकाश आर्यलाई नियुक्त गर्न सिफारिश गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिश सदर गर्नुभएको थिएन। तीनजना मनोनित हुने संवैधानिक व्यवस्था अनुसार हाल नारायण प्रसाद दाहाल र डाक्टर अञ्जना साक्य मात्र सांसदका रूपमा हुनुहुन्छ। नयाँ सरकार गठन भएको केही समय बितिसक्दा पनि वर्तमान सरकारले रिक्त पदमा नियुक्तिका लागि हालसम्म कुनै निर्णय लिएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल तीन दिने भ्रमणका लागि आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको हो। नयाँ दिल्ली प्रस्थान गर्नु अघि विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री खनालले भ्रमणका क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताउनु भएको छ। अहिले नेपाल र भारतबीच उठेका सबै विषयमा संवाद हुने उहाँको भनाइ छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले आफ्ना भारतीय समकक्षी डाक्टर एस जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सो अवसरमा नेपाल र भारतबीचको व्यापार लगानी ऊर्जा क्षेत्र र द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने लगायत आपसी हितका विविध विषयमा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल आगामी 25 जेठमा स्वदेश फर्कनुहुनेछ। नेकपा एमाले राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदन विरूद्ध अदालत जाने चेतावनी दिएको छ। एमाले महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै गत भदौ 23 र 24 गतेको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन पूर्वाग्रही बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै आपत्ति जनाएको हो। प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई राजनैतिक रूपमा फसाउने उद्देश्यबाट प्रेरित रहेको एमालेको दावी छ। घटनामा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभए पनि राजनैतिक प्रतिशोध जान्दा कार्यवाहीको सिफारिश गरिएको विज्ञप्तिमा उल्लेख छ। अदालत जानु अघि एमाले प्रतिवेदन पुनरावलोकन गर्न आयोगलाई आग्रह गर्ने भएको छ। आवश्यक परे संवैधानिक प्रश्न उठाएर न्यायिक पुनरावलोकनका लागि अदालत जाने र कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने एमाले जनाएको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि थप एक साता बढ़ाएर जेठ 28 गतेसम्म पुर्याएको छ। महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा रहेको समितिले यसअघि जेठ 21 गतेसम्म तोकिएको समयलाई अन्तिम पटकका लागि थप गरेको हो। देशभरि सदस्यता अध्यावधि गर्ने कार्य उत्साहजनक रूपमा अघि बढ़िरहेको र विभिन्न तहबाट समय अभोग भएको गुनासो आएपछि थप गरिएको समितिले जनाएको छ। गत वैशाख 1 गतेदेखि शुरू भएको यस अभियान हालसम्म करिब 4,00,000 सदस्यले आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरिसकेको कंग्रेसले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाजको नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ परीक्षक एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाह स्तरीय निर्णयबाट भएको 33 एसएसपीहरूको सरुवा सूचीमा मन्त्रालयले संशोधन गरेको हो। संशोधित निर्णय अनुसार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी सुरेश काफ्लेलाई ल्याइएको छ भने यसअघि त्यहाँ सरुवा गरेका शान्तिराज कोइरालालाई विशेष ब्यूरोमा काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको आन्तरिक मापदण्ड विपरीत कोइरालालाई इन्चार्जबाट पुनः इन्चार्जकै जिम्मेवारी दिएको भन्दै आलोचना भएपछि गृह मन्त्रालयले आफ्नो निर्णय सच्याएको हो। अत्यधिक गर्मी बढ़ेपछि कपिलवस्तु नगरपालिकाले नगरभित्रका विद्यालयहरूमा गर्मी विदा दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै जेठ 25 गतेदेखि 27 गतेसम्म विद्यालय आकस्मिक विदा दिने निर्णय गरेको हो। एक साता यता बढ़ेको प्रचण्ड गर्मीका कारण कपिलवस्तुको जनजीवन नराम्ररी प्रभावित भएको छ। तीनको छाना भएका विद्यालयहरूमा गर्मीकै कारण साना कक्षाका विद्यार्थीहरू मोर्छा पर्ने लगायतका समस्या देखिन थालेपछि विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। चीनको प्रविधि तथा आर्थिक केन्द्र सेन्जेन र काठमाण्डुबीच चार्टर उडान सेवा शुरू भएको छ। नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले हिमालय एयरलाइन्ससँगको सहकार्यमा शुरू गरेको यस सेवाको पहिलो उडान मार्फत आज 150 चिनिया पर्यटक काठमाण्डु आइपुगेका छन्। यो चार्टर उडान सेवा अबदेखि प्रत्येक हप्ताको मंगलबार र शुक्रबार सञ्चालन हुनेछ। गैरकानूनी रूपमा महिलाहरूलाई वैदेशिक रोजगारीका लागि विदेश पठाएको अभियोगमा 6 पक्राउ परेका छन्। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार केदार बहादुर खड्का, ईश्वर नेउपाने, रामबहादुर छेत्री, प्रकाश शाह, कुमार उराउ र पशुपति राईलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट प्रहरीले 31,80,000 रूपियाँ नगद समेत बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिका र क्युबा बीचको राजनैतिक तनाव फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबाका राष्ट्रपति मिगुएल डियाज कानेल, उनकी पत्नी, उच्च सरकारी अधिकारीहरू तथा विभिन्न सरकारी संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ। क्युबा सरकारमाथि थप दबाव सिर्जना गर्न अमेरिकाले यो कदम चालेको जनाएको छ। क्युबाले भने अमेरिकी निर्णयले आफ्नो सार्वभौमिकतामाथिको आक्रमण र आन्तरिक मामिलामा खुला हस्तक्षेप भन्दै कड़ा आलोचना गरेको छ। क्युबाका राष्ट्रपति र विदेश मन्त्रीले आफूहरू कुनै पनि बाह्य दबाव अगाडि नझुक्ने स्पष्ट पारेका छन्। यता इजरायल र लेबनानबीच अमेरिकी मध्यस्थतामा भएको नयाँ युद्ध विराम सम्झौतालाई लेबनानी सशस्त्र समूह हिजबुल्लाहले कड़ा रूपमा अस्वीकार गरेको छ। हिजबुल्लाहका नेता नाइम कोसेमले वक्तव्य जारी गर्दै यो सम्झौता लेबनानका लागि व्यर्थ र अपमानजनक भनेका छन्। सम्झौता अनुसार लेबनान इजरायल सीमा क्षेत्रबाट हिजबुल्लाहका लड़ाकूहरूलाई हताश लेबनानी सेनाले पूर्ण नियन्त्रण लिने र गैरराज्य सशस्त्र समूहलाई प्रवेश निषेध गर्ने व्यवस्था गरिएको छ। हिजबुल्लाहले यसलाई आत्मसमर्पणको संज्ञा दिएको छ। अब खेलकुद। नेपाल सुपर लीगको दुई पटकको च्याम्पियन क्लब ललितपुर सिटी एफसीसँग प्रिसिजन मैत्रीपूर्ण खेल खेल्न अस्ट्रेलियाको शीर्ष डिभिजन ए लीग क्लब पर्थ ग्लोरी एफसीले प्रस्ताव पठाएको छ। एसियाली क्षेत्रका क्लबहरूसँग बलियो सम्बन्ध स्थापना गर्ने उद्देश्यले आगामी अगस्त वा सेप्टेम्बर महिनामा खेल आयोजना गर्न अस्ट्रेलियन क्लबले इच्छा देखाएको हो। र यता बजेट अभावमा रोकिएको चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट 9 करोड़ रूपियाँ निकासा भएसँगै भरतपुर महानगरपालिकाले निर्माण कम्पनीको भुक्तानी गरेपछि काम सञ्चालन भएको हो। सम्झौता अनुसार आगामी 2083 पुष 22 गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने यो रंगशालाको हालसम्म 55% मात्र काम पूरा भएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संविधान संशोधनका लागि आयोगको 21 बुँदे सुझाव, स्थानीय तहको निर्वाचनलाई गैर दलीय बनाउन प्रस्ताव, राष्ट्रिय सभामा 4.5 महिनादेखि 1 सीट रिक्त, नयाँ सरकारबाट अझै भएन नियुक्तिको सिफारिश। परराष्ट्र मन्त्री खनाल 3 दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान, अहिले उठेका सबै प्राथमिकताका विषयमा संवाद गर्ने, वायु सेवा निगमको सदस्य छनौट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश। मानव अधिकार आयोगसँग प्रतिवेदन पुनरावलोकन गर्न एमालेको माग, अन्यथा कानूनी उपचारमा जाने चेतावनी। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद जेठ 28 थप, हालसम्म 4 लाख सदस्य समेटिए। अमेरिका र क्युबा बीच तनाव उत्कर्षमा राष्ट्रपति सहित सरकारी अधिकारी र संस्थाहरूमाथि ट्रम्प प्रशासनको प्रतिबन्ध, मध्य पूर्वमा शान्तिको प्रयासमा धक।
5: रेडियो साइनम 89.8 MHz।
6: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
7: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
6: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अप्नाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
6: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
7: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी वर्षातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्द। गर्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
7: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
5: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने, खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
7: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083का लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू: शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय, प्रविधि मैत्री विद्यालय, स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता, मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने, बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको, प्रिन्सिपल भानुभक्त अर्याल, जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सात।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।
1: ओए केटा म त सक्दिन हिँड्न यार, कति दिन लाग्छ अन्त?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र
3: यसको हिँडाइले त चार दिन पनि पुगेन। जा मिना

0: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
2: रेडियो साइनो 89.1 मेगाहर्ज।
3: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम।
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट
0: निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने:
5: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोको लक्षणहरू: डेंगु ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ हुन त
2: हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: हेर
5: त रगत रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
5: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
5: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकिदेखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साथी
1: ओ त्यहाँ माथि हेर त बादल भन्दा माथि कति राम्रो छ मलाई त्यही जान मलाई
0: आहा कति राम्रो तर हामीसँग त कहेँटा छैन कसले पुर्याइदिन्छ र

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: आमाले मिठो
2: खाना दिनुहुन्छ
1: अनि बाबाले
2: चाखमा लिनुहुन्छ।

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो।
1: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
0: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
0: कैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइ राख्ने,
0: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

आजा मरे भोलि पल्टै भइहाल्छ दुई दिन पक्कै मर्ने हो सचेतना घरमा गर्ने हो एक दिन पक्कै मर्ने हो

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM।
2: नमस्कार सेन सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के भयो, के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
8: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
12: ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
13: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
14: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी भयो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइ राख्ने,
5: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
10: रेडियो साइनिङ 89.8 मेगाहर्ज।
11: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने, केही जिल्लामा सहमति, केही जिल्लामा विवाद।
1: भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ अलिअलि।
0: र युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा पाँचवटा जहाजमाथि आक्रमण गर्यो। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालको सेमी फाइनलको यात्रा अब ओमानसँग।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको संख्या पनि उल्लेखनीय छ। नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा गर्दछ। त्यसैले सरकारले बजेट र कार्यक्रम ल्याउँदा सरकारी कर्मचारीको मात्र हित हेर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
3: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन संरक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगर्ने नीति सरकारले अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा रहेको कार्यदलले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनका लागि संगठन तथा व्यवस्थापन सर्वश्रेष्ठ सम्बन्धी मार्गदर्शक सिद्धान्त तयार पारेको हो। मन्त्रालयहरू गाविदा सृजना हुने दोहोरोपण हटाउन 2083 असार 7 गतेभित्र सबै मन्त्रालयलाई आफ्नो संगठन तथा व्यवस्थापन संरचना सम्पन्न गर्न समयसीमा तोकिएको हो। मार्गदर्शक सिद्धान्तमा कुनै पनि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति नगर्ने र मन्त्रालय तथा केन्द्रीय निकायहरूमा राजपत्र अंगीकृत नायब सुब्बा र सोभन्दा मुनि कुनै पनि नयाँ दरबन्दी सृजना नगर्ने उल्लेख छ। कामको प्रकृति मिल्ने महाशाखा र शाखाहरूलाई आपसमा गाभिएर छरितो बनाउने र सचिवहरूको सुविधामा समेत कटौती गर्ने नीति अख्तियार गर्न भनिएको छ। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। आयोगले स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सफलता भएको बताउनु भएको छ।
4: निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलता बावजूद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखी सबै सरकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो। नेपालको राजनीति एवं निर्वाचन इतिहास मा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अंकित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित 6 महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुनी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले अध्ययन विश्लेषण गरेर निहालिरहेको र विद्रोहपछि 6 महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले 5 दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनु भएको छ। भारत भ्रमणका क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री असीम शाह लगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई अझ राम्रो बनाउन यो भ्रमणले मदत गरेको र सम्बन्ध रिसेट भएको बताउनुभयो। वहाँले लगानी, सहकार्य र दुई देश बीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिनुभयो। सीमा विवादबारे बोल्दै वहाँले यस्ता विषय कूटनीतिक माध्यमबाट शान्त र चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले देशभरका 77 वटै जिल्लामा अधिवेशन गर्न कार्यतालिका नै सार्वजनिक गरेको जनाएको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रासपाले देशभरका अधिकांश जिल्लामा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भोलि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी सहित 8 जिल्ला, मधेसका महोत्तरी र रौतहर, बागमतीका काठमाण्डौ, भक्तपुर, नुवाकोट सहित 10 जिल्लामा अधिवेशन हुनेछ। त्यसै गरी गण्डकीका 5 जिल्ला, लुम्बिनीका 8 जिल्ला, कर्णालीका 2 र सुदूरपश्चिमका 3 जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यपालिका रहेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब हाम्रो भोलिदेखि शुरू भएर अब भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ। अलिअलि विवाद भएको अनि कुनै कुनैमा चाहिँ अब अहिलेको रुमकै तदर्थ समितिहरू नबनिसकेको जिल्लाहरूमा चाहिँ अहिलेको रुमकै हुँदैन विवाद। अहिले हाम्रो जस्तो तपाईँको 12 धनुषा होइन, अलिकति त्यहाँ विवाद छ, त्यसलाई हामीले भ्याउने र अनि 2-3 दिनपछि गर्दैछौँ। अब हाम्रो अहिले अधिवेशन नहुने जिल्ला भनेको यतापट्टि हुम्ला र डोल्पा, मनाङ मुस्ताङ, रुकुम पूर्व, अनि अर्को यतापट्टि पूर्वमा पनि अर्को एउटा कुन चाहिँ छ, यिनीहरूमा चाहिँ अहिले तुरन्तै सदस्य हुने हुन्छ, अधिवेशन हुँदैन।
3: नेपाल वायु सेवा निगमको संचालक समिति पदाधिकारी छनौट प्रक्रिया तत्काल अघि नबढ़ाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति सदस्य छनौट प्रक्रिया अघि नबढ़ाउन अन्तरिम आदेश दिएको हो। सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले पार्किङको महँगो शुल्क तिर्नु परेको भन्ने गुनासो बढ़दै गएपछि 15 मिनटसम्म पार्किङमा बस्ने सवारी साधनको शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी तेज बहादुर पौडेलले यात्रुको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रपको समय बढ़ाइरहेको सीआईएनसँग बताउनुभयो।
5: यो जेट भरिलाई नि यो अब एयरपोर्ट अलिक कन्जेस्टेड नै छ, एरिया एकदमै सानै छ, तपाईँहरूलाई पनि थाहा छ होइन। अनि यो जेट भरिको लागि चाहिँ हामीले ट्रायलमा सबै यो टिआईएमा पार्किङ गर्ने सबै सवारी साधनहरूलाई चाहिँ पिकअप ड्रपको लागि चाहिँ 15 मिनट सुरुको चाहिँ छुट दिने भनेर गरेका छौँ यो ट्रायलको लागि। अब जेट पछाडि चाहिँ त्यसको रिजल्ट कस्तो आउँछ त्यही अनुसार चाहिँ एक्सटेन्ड गर्ने कसो गर्ने भनेर चाहिँ निर्णय गर्ने भन्ने कुरो रहेछ।
3: यसअघि 7 मिनटसम्म पिक एण्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा सो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढ़ाइएको हो। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी जिल्लाका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। साथै यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद हरिप्रसाद ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
6: यति बेला देशभरिकै मौसमको कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत त्यसको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको अवस्था छ, अन्य भूभागमा अंशी बादल लागेको छ। साथसाथै पानी पर्नेको कुरा गर्नुपर्दाखेरि यति बेला गण्डकी, बागमती र लुम्बिनी प्रदेशको 1-2 स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ। मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग चाहिँ केही स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको छ र यो तातो दिन हुने सम्भावना चाहिँ पर्सिलाई पनि क्रमशः जारी नै रहनेछ।
3: सरकारले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला उत्पादन, बिक्री, वितरण र प्रयोगमा पटक पटक प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा वातावरणीय प्रदूषण झन गम्भीर बन्दै गएको वातावरण विज्ञहरूको भनाइरहेको छ। राष्ट्रिय फोहोर व्यवस्थापन आधार रेखा सर्वेक्षण 2022 अनुसार घरदुरीबाट निस्कने फोहोर मध्ये 12% संस्थागत फोहोरको 21% र व्यावसायिक क्षेत्रको 22% हिस्सा प्लास्टिकजन्य फोहोरको रहेको छ। विशेषज्ञहरूका अनुसार नेपालका शहरी क्षेत्रमा दैनिक करिब 350 टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। प्लास्टिक जलाउँदा डाई अक्सिजन जस्ता विषाक्त ग्यास विसर्जन हुने, जल स्रोत प्रदूषित हुने, जलीय जीव जन्तुको मृत्यु बढ़ने तथा सूक्ष्म प्लास्टिक मार्फत मानव स्वास्थ्यमा समेत असर पुग्ने खतरा बढ़ेको वातावरण विज्ञ रोशना सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
7: ब्यान त भयो, तर यो ब्यानलाई चाहिँ सफल बनाउन दुई तिनवटा तहबाट मात्रै सम्भव हुन्छ कि, सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै। फर्स्ट त अभियसली प्रड्युसर्सले चाहिँ त्यो मेन्डेट भन्दा मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै
8: प्रयोग हुने भयो।
7: दोस्रो, सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ। राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ, होइन? हामी राइट वाला कुरामा चाहिँ
8: यसमा अलिकति लाग्ने, हरेक बच्चालाई पनि स्कुलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्न हुँदैन, यो त डढ्दैन, यसले त हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ, ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौँ नि त।
7: त्यही बिहेभियरल चेन्जको कुरा भनेको कस्तो रहेछ के, मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
8: रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
7: खाइन्छ, होइन? त्यही लेखा हुँदैन, डेन्जरस पिक्चर लगाएर प्लास्टिकको पनि त्यही हो। तर इम्प्लिमेन्टेसन कानुन बनिरहँदा इम्प्लिमेन्टेसनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि, होइन? रेडियोको थ्रु, टिभीको थ्रु, बुझ्ने भाषामा। अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
8: यो खालको हुन्छ 40 माइक्रोन भन्दा।
7: अहिले त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न। मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ।
3: ताजा खबरमा अब विदेशका खबर। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ। युक्रेनी ड्रोन बलका कमाण्डरका अनुसार ती जहाजहरू युक्रेनको अन्न चोरी गरेर ओसार पसार गर्ने साथै सैन्य सामग्री र इन्धन ढुवानी गर्ने कार्यमा संलग्न रहेको दावी गरिएको छ। जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भयो। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्।
0: आर्थिक वर्ष सकिने लाग्दा हुम्लाका बैंकहरूमा सेवाग्राहीको चाप।
9: पहिला भन्दा अहिले बढी समस्या भयो, अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
0: हतारोले गुणस्तरीय काम नहुने सम्भावना। रिपोर्ट सँगै कृषिमा महिलाको श्रम धेरै तर आर्थिक निर्णयमा पहुँच कम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नीड्स नेपाल, WWF र CIN।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवसको अवसरमा ओल्ड भिजन इन्टरनेशनल नेपालको नेतृत्वमा देशभरका करिब 80,000 बालबालिकाहरूले एक बालबालिका एक बिरूवा नामक राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण गरेका छन्। स्थानीय सरकार, विद्यालय र समुदायका सरकारवालाहरूको सहकार्यमा यो अभियान सम्पन्न भएको हो। नेपालको पहाड़ तराई र हिमालका 17 जिल्लामा यो अभियान गरेको ओल्ड भिजनले जनाएको छ। चालू आर्थिक वर्ष सकिन एक महिना सात दिन मात्र बाँकी छ। हुम्लामा आर्थिक वर्षको अन्त्य नजिकै जाँदा बैंकहरूमा सेवा गराएको चाप बढ़न थालेको छ। विकास निर्माणका योजना सञ्चालन, उपभोक्ता समिति गठन तथा छिटो छिटो भुक्तानी प्रक्रियाका लागि विभिन्न समूह, संस्था र उपभोक्ताहरू बैंकमा धाउन थालेपछि जिल्लाका बैंकहरूमा पनि भीड़भाड़ देखिन्छ।
2: आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च नभए फिर्ता गर्नुपर्ने प्रावधान छ। यही कारण प्राय एजनाहरू आर्थिक वर्षको अन्त्यसँगै कार्यान्वयनका लागि दर्दो फुने गरेको छ। अहिले हुम्लामा पनि यो दृश्य देख्न सकिन्छ। जेठ महिना अर्थात चालू आर्थिक वर्षको 11 महिनासँगै सामान्यतया शान्त रहने ब्याङ्कहरू अहिले सेवाग्राहीले भरिभराउ भएका छन्। सेवाग्राही पार्वती सही,
3: ब्याङ्क जाँदाखेरि अनि धेरै घुइँचो हुँदाखेरि अब पहिला भन्दा अहिले बढी समस्या भयो। अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
2: संघ प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटका योजनाहरू कार्यान्वयनको लागि उपभोक्ता समितिहरू नयाँ खाता खोल्न, रकम भुक्तानी लिन तथा ब्याङ्किङ प्रक्रिया पूरा गर्न ब्याङ्क पुगिरहेका छन्। दैनिक 25 भन्दा बढी नयाँ योजना तथा उपभोक्ता समितिका खाता खोलिने र त्यत्तिकै संख्यामा भुक्तानी सम्बन्धी काम हुने गरेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिमको शाखाका प्रबन्धक सम्झना आईडी बताउनुहुन्छ।
4: अस्ति बढ्ने नै भयो नि त पहिला भन्दा, किनकि यतिखेर समूहको खाता टन नै आउँछ कि। अस्ति एकै दिनमा पनि हाम्रोमा लगभग 20-25 खाता आएको थियो खोल्नलाई, त्यो चाहिँ खाता खोल्ने समूहको खाता। अनि त्यसले गर्दा भिड त हुने नै भयो। अरू नर्मल कस्टमर डेली हुने बाहेक उनीहरू त एक्स्ट्रा आयो नि त, असारलाई लक्षित होला मेन त होइन। हाम्रोमा एक त सरकारी कारोबार भए हुनाले भिड त अरू ब्याङ्कमा भन्दा त धेरै नै हुन्छ। त्यो टाइममा चाहिँ अरू टाइममा भन्दा भिड चाहिँ हुन्छ। समूहगत खाता धेरै खोलिन्छ अनि त्यसको हामीले फेरि भुक्तानी पनि हेभी हेभी अमाउन्टमा हुन्छ नि त समूहको। त्यसले गर्दा क्यास डिस्पर्स यतिखेर धेरै नै हुन्छ। हाम्रो खाताहरू त स्पेसली सम्बन्धित कार्यालयबाटै सिफारिस भएर आउँछ नि त, हो यो टाइममा लक्षित भएर नै खुल्छ।
2: सरकारी स्वामित्वका ब्याङ्क मात्र होइन, निजी ब्याङ्कहरूमा पनि उस्तै चाप देखिएको छ। सिटिजन ब्याङ्क इन्टरनेशनल सिमकोट शाखाका प्रबन्धक हेमराज खमाल,
5: आजकल अब यो पहिलाको हिसाबले चाहिँ अब हाम्रो अहिले आर्थिक वर्षको अन्तिममा आउँदाखेरि यो विभिन्न कार्यालयबाट मार्फत कसैलाई दिएका सब्सिडी खाताहरू त्यस्तो टाइपको कुनै उपभोक्ता समितिको तिनीहरूको चाहिँ अब पहिलो महिनाभन्दा असरमा चाहिँ आइरहेको छन्। हामीमा प्रत्येक दिन तीन चारवटा खाताको दलले खोलिरहेका छन्। त्यसर्थ तर हाम्रो यो गाउँपालिकाको यिनीहरूको चाहिँ अकाउन्ट चाहिँ हाम्रो अब राष्ट्रिय वाणिज्य ब्याङ्कमा हुँदाखेरि उहाँहरूको त्यतै हुन्छ होला। कुनै संघ संस्थाहरू, त्यसपछि कृषि भेण्डरी, तिनीहरूको हाम्रो यो कृषकहरूलाई दिने अनुदान, तिनीहरूको खाता चाहिँ हामी खोलिरहेछौँ। त्यही हो, पहिलाभन्दा अलिकता ठुलो धेरै छ यो जेठ असारमा।
2: सिमकोटमा कृषि विकास ब्याङ्क सहित 4 ब्याङ्क सञ्चालनमा छन्। ती सबै ब्याङ्कहरूमा अहिले अन्य समयको तुलनामा निकै व्यस्तता छ। विकास निर्माणका सामग्री खरिद, ठेक्का व्यवस्थापन तथा सरकारी योजनाका उपभोक्ता समितिहरूका लागि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले सांगिला डेभलपमेन्ट ब्याङ्कमा पनि सेवाग्राहीको चाप बढ़ेको छ। ब्याङ्कका शाखा प्रबन्धक अमर बहादुर शाही, आर्थिक वर्षको अन्तिम महिना नजिकै जाँदा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ।
6: सरकारी कारोबार त हाम्रो ब्याङ्कमा हुँदैन, त्यही पनि कुनै पनि सरकारी खाता भएको क्लाइन्टहरूले
5: चाहिँ आउने चान्सेस क्यासको मुभमेन्ट चाहिँ हुन्छ होइन, र अर्को सरकारी जो ठेकापट्टा छ नि त हजुरको उसको लगानी गर्नको लागि जस्तै अब सम्झौता गरिसकेपछि केही पैसा चाहिँ रहेछ त्यसको लागि मान्छेहरूले खेर लिने गर्नु हुन सक्छ होइन।
2: निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेखनीय वृद्धि भएको बताउनुहुन्छ।
5: असार लाग्दै गर्दा सरकारी कारोबार त हाम्रो बैङ्कमा हुँदैन होइन, त्यही पनि कुनै पनि सरकारी

0: लिएको हुनसक्छ र आउने क्रम पनि अलिकति ठुलो बढेको, तर त्यसरी रसै हुने तरिकाले अलिकति भिडभाडै हुने तरिकाले हामी कहाँ भएको छैन।
1: सरकारले प्रत्येक वर्ष साउनदेखि नै विकास योजनाहरू कार्यान्वयन गर्ने नीति लिए पनि अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा मात्र गति लिने प्रवृत्ति अझै कायम देखिन्छ। त्यसकै परिणाम स्वरूप असार नजिकिँदा ब्याङ्कहरूमा एकै पटक खाता खुल्ने, भुक्तानी लिने र रकम निकासा गर्ने चाप बढ्ने गरेको छ। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषिमा महिलाहरू धेरै संलग्न तर पुरूष निर्णयमा हावी।
3: त्यही बारीतिरै बिजी हुन्छु, बिहानदेखि साँझसम्म अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ।
2: आमदानीमाथि महिलाको अधिकार कम रिपोर्ट सँगै अगुवा किसान संघको विशेष संवाद पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनशीपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेखनीय छ। खेतबारी खन्ने, बिउ रोप्ने, गोलबेट गर्ने र उत्पादन संकलन गर्ने, बजारसम्म पुर्याउने काममा महिलाहरूको सक्रिय सहभागिता देखिन्छ। तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश धेरै महिलाहरू भने आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन्। कृषि पेसामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच भने पुरूषमा बढ़ी देखिन्छ।
6: पाल्पाको पाँचदेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्। बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ। तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
3: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने, कहाँ बेच्ने, कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न, वास्ता पनि हुन्न। श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले चाहिँ अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ। उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन, यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
6: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
7: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गर्दा त सुन्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नु पर्छ, श्रीमानसितै सल्लाह गरेर गरिन्छ। अब
6: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
8: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, काम पर्यो भने माफ्यौ अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउन पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर

0: दुईटैको सरसल्लाहले चल्छ।
1: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
0: सरकारले अरू बेचेको पैसा त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्च गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छन्, चलाउँछन्। हामीले जाने बारीमा प्याज हाल्ने अनि बिरुवाहरू रोप्ने उड्ने बिरुवालाई संरक्षण गर्दै लैजाने विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मैले यताउति लिँदै अलि आजभोलि जैविक झोलमलहरू बनाउने उड्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
1: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले थाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा।
2: नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउने विषयमा साथी लील प्रकाश चन्दले कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरीसँग कुराकानी गर्नुभएको छ।
3: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि दखबरी गर्दाखेरि अलि राम्रो हुन्छ, कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेरेर महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
4: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ? आफै
3: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पायो भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन्। पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
4: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ?
3: झै झगडाहरू अलिक कम हुने, घर परिवार टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै खर्चहरू चलिरहेछ।
4: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ, अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ, तर सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा।
3: नेपाल सरकारले पनि महिलाहरूको लागि होइन बजारीकरणको राम्रो व्यवस्था गरिदिएको थिए, अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ, थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन, फेरि अलिक बढी तरकारी लगाएर फाल्नुपर्ने हुन्छ, हाम्रो मिहिनेत खेर जान्छ। नि सरकारले पनि केही महिलाहरूको लागि बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रोसँग पाउँथ्यौँ कि भन्ने हुन्छ होइन। बिउ बिजन किन्दा पनि महँगो छ, हाइब्रिड लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
2: गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने भएको छ। संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गैरदलीय हुने व्यवस्था गर्न निर्वाचन आयोगले सुझाव दिएको छ। राजसभाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपाली सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: होइन यो दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
1: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
2: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009483
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझेन कुन्नी
5: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
6: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
5: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
6: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
6: सम्पर्क नम्बर 9845582997
4: 9855109997
7: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु बजारमा बिचौलिया छन् सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि बेलामा नै बिचाइ पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो
8: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्
7: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमपी कम्पनी जानु नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नेट कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी थपघट नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
8: त्यति मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको ब्यान भ्या ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
7: अर्को विशेष थप काम त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ
8: सञ्चालक
7: सूर्य श्रेष्ठ
9: SNP कंपनी को कार्यालय
7: बाईपास रोड भरतपुर चितवन
9: मोबाइल नंबर
7: 9855603
9: 9855 26 959
10: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन
11: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
10: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
11: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
10: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
11: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
10: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
13: सब्स्क्राइब नाउ एन्ड प्रेस द बेल आइकन नेभर मिस एन अपडेट फ्रम टिप्स अफिसियल

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

मत देख उसको, चल छोड़, मैनेजर देख रहा है।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: aile Sunday Nunca Radio Silence 89.8 MHz.
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं.
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश.
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो.
0: आमा, मलाई दुध है.
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक.
4: चैते धानमा नेक ब्लास्टको समस्या.
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
4: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
1: खेतमा पानी जमाइ राख्ने.
4: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्.
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुन
4: राख्ने.
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1

0: सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
4: रेडियो साइमन 89.8 मेगाहर्ज।
5: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैङ्क मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिदिएका छौँ, कतिपयसम्मलाई हामीले जुमबाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
1: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त
0: अब अहिले मैले मेरिटमा बोल्दिनँ, किनभने हाम्रो पनि गोप्यताको कुरा छ, हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनुपर्ने त्यही राखिदिएका छौँ, त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिसोर्ट निकालिदिएका छौँ।
1: तीन सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरूङले वालेन्द्र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। नेपालमा यसपालि लगातार 4 वर्ष अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट 3 दिनसम्म नेपालका कैयौं क्षेत्रमा ताप लहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात हिटवेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभावबारे प्रश्न गरेका छौं।
2: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिकति कम भएको हुनाले चाहिँ केही दिनदेखि 38 डिग्री भन्दा नि माथि तापक्रम चाहिँ मापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ नर्मल तापक्रम 38 डिग्री भए पनि फिल्सलाइट टेम्परेचर चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगत केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटवेभको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
3: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लू भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
2: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियौँ समय समय अनुसार। जुन अघिल्लो वर्षमा चाहिँ त्यति धेरै हिटवेभको जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ 4 हिटवेभको अवस्था हो, यसले चाहिँ विशेष गरी मध्य लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्य

0: तातो लहरहरू हुनेसम्म हावामा देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना रहेको छ।
1: लु पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ?
0: अब लु हुँदैन, फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ, तर अहिले तत्कालको लागि त्यो सम्भावना देखिएको छैन।
2: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसंग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपूछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपूछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपूछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। युक्रेनले आजोफ सागरमा रूसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका पाँचवटा पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमाण्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएवले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना पाँचजना नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रश्न छैन। अजरबैजानले गैराति आजोफ सागरको टागानरोग खाड़ीमा दुईवटा मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रूसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएवले मारियुपोल, बेर्डियान्स्क र रूसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौ सैनिक ड्रोन रूमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमाण्डर रोबर्ट ब्रबजीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रंग पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतक बारे केही उल्लेख गरेका छैनन्। यसैबीच रूसी हमलामा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गएको र 70 भन्दा बढी घाइते भएको जनाइएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: कृष्ण षष्ठी 6 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
2: काठमाडौँमा मात्र 1488 जना सुकुम्बासी अर्जित होली सेन्टरमै आंशी 12 पालिकामा राष्ट्रपतिको अधिवेशन सम्पन्न। सक्यो सुदन गुरूङको छानबिन, प्रतिवेदन बालुङको हातमा, बजार सुनसान, न लगानी न व्यापार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिलो गोर्खापत्र दैनिकमा छापिएको सार्वजनिक सम्पत्ति जोगाउने अभियान शीर्षकको शुभ समाचार।
0: संघीय सरकारले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण अभियानलाई तीव्र बनाउँदै त्यस्ता क्षेत्रमा बसोबास गर्ने तथा संरचना निर्माण गर्ने व्यक्तिको अभिलेख संकलन गर्ने निर्देशन दिएपछि स्थानीय तहहरू अहिले सक्रिय भएका छन्। सरकारी तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, संरक्षण र व्यवस्थित उपयोगलाई प्रभावकारी बनाउने उद्देश्यसहित देशभर अभियान अगाडि बढ़ाइएपछि अर्घ्य खर्चका स्थानीय तह पनि सक्रिय बनेका हुन्। जिल्लाका विभिन्न स्थानीय तहले सार्वजनिक गरेको जग्गाको पहिचान, लगत संकलन तथा संरक्षण प्रक्रिया अगाडि बढ़ाएका हुन्। सन्धिखर्क नगरपालिका, भूमिस्थान नगरपालिका र मालारानी गाउँपालिकाले सार्वजनिक तथा सरकारी क्षेत्रको विवरण संकलन गरी संरक्षण अभियानलाई अगाडि बढ़ाएको बताएका छन्। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको साझा दायित्व भएकाले यसको कार्यान्वयनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। यस्तै मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले जिल्लाका 6 स्थानीय तहको संयुक्त बैठक बसेर सार्वजनिक सम्पत्ति संरक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन र भविष्यका पुस्ताका लागि संरक्षण गर्न सबै स्थानीय तह एकजुट भएका छन्। स्थानीय तहले सार्वजनिक स्थल, सड़क छेउ, खोला किनार, चौतार तथा सरकारी जग्गामा निर्माण गरिएका घर, टहरा तथा अन्य व्यावसायिक संरचना हटाउन सार्वजनिक अपील समेत गरेका छन्। प्रेस विज्ञप्ति मार्फत सूचना जारी गर्दै स्थानीय सरकारहरूले स्वेच्छाले संरचना हटाउन आग्रह गरेका छन्, अन्यथा कानून बमोजिम हटाउने उनीहरूको चेतावनी छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, अझ पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो थाहा थियो नबोल बैङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त? नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 41 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी मजदूरीमा व्यवस्थापनको टुङ्गो शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले सुकुम्बासी वस्तु भत्काएको 39 दिन बितिसक्दा पनि पुनर्स्थापनाको प्रक्रिया ढिलो हुँदा प्रभावितहरू अन्यलमा छन्। सरकारले अस्थायी राहत स्वरूप बैंक खाता खोल्न लगाएर मासिक भाड़ा दिने भने पनि व्यवस्थापन कहिले हुन्छ भन्ने स्पष्ट योजना अहिलेसम्म सार्वजनिक गरिएको छैन। डिजिटल प्रोफाइल संकलन र प्रमाणीकरणको काम जारी रहेकाले सुकुम्बासीहरू बसोबास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा समस्यामा परेका छन्। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी वस्तु भत्काउन शुरू गरे 41 दिन बितिसकेको छ। राधा स्वामी आश्रम किर्तिपुरमा 12 वैशाखदेखि बसिरहनु भएकी 50 वर्षीय प्रमिलालाई अझै अन्यलमा रहनु भएको छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्त भएका फूलको व्यवस्थापनमा सरकारको कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुग्नु भएको थियो, तर अहिले बैंक खाता खोल्न आए तापनि कहिले व्यवस्थापन हुन्छ भनेर सोध्दा जवाफ आउँदैन उहाँले भन्नु भएको छ। जिल्ला प्रशासनकाले काठमाडौँले घरटहरा खाली गर्न निर्देशन दिँदै 11 वैशाखमा 6 बजे सूचना जारी गरेर 10 देखि 15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको थियो। यसबारे प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले अहिले आफूले केही बोल्न नमिल्ने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनट नै नखोज्न आग्रह गर्नुभएको थियो। उहाँले सुकुम्बासीलाई जग्गा दिने र बसोबासको व्यवस्था गर्न काम भइरहेकाले समय लाग्ने बताउनु भएको थियो। जति समय लाग्छ त्यो लाग्छ, हतार गरेर हुँदैन, 35 वर्षमा नभएको चीज 35 मिनटमै नखोजौं, केही समय लाग्छ उहाँले भन्नुभएको थियो। प्रधानमन्त्रीले नै अनिश्चित कुरा गरेपछि प्रमिला थप अन्य बढ़ेको बताउँछिन्। उनकी 27 वर्षीय छोरीको कलेज हुन समस्या छ, जन्डिसले गर्दा उसको कलेज बिग्रिएको छ। डाक्टरले 2-3 वर्षसम्म औषधि खुवाउनु पर्छ भनेका छन्। छोरीलाई औषधि खुवाउने पैसा जुटाउन सकिएन, कतिलाई बिन्ती गरिसके कसैले पनि सुन्दैनन्, उहाँले सुनाउनुहुन्छ।
2: आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ रासुपाले 512 पालिका र 4246 वडाको अधिवेशन सकायो शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 512 वटा पालिकामा अधिवेशन सकेर नयाँ नेतृत्व चयन गरेको छ। त्यस्तै 4246 वडामा पनि अधिवेशन सकिएको छ। पार्टीका केन्द्रीय सदस्य रामकुमार आरके ढुंगाराका अनुसार जेठ 2 र 3 गते हुडा भेला तथा हुडा अधिवेशन सञ्चालन भएको थियो। त्यस्तै 9 र 10 जेठमा पालिका अधिवेशन भएको थियो। सो अवधिमा सञ्चालन नभएका पालिका तथा वडामा 16 र 17 जेठमा अधिवेशन गरिएको राष्ट्रपाले जनाएको छ। केहीमा भने प्रदर्शन समिति बनाइएको छ। शनिबार र आइतबार राष्ट्रपाको जिल्ला अधिवेशन हुँदैछ आज र भोलि। पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिसकेको नेता ढुंगानाले जानकारी दिएका छन्। राष्ट्रपाको पहिलो केन्द्रीय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने तय गरिएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक एवं पूर्व न्यायाधीश अजित प्रसाद भण्डारीले तोकिएको म्याद अगावै प्रधानमन्त्री वालेन्द्र शाहलाई 45 पेजको प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा पूर्व गृहमन्त्री गुरूङको 17 पेज लामो बयान, उहाँको सम्पत्ति विवरण र सम्बन्धित क्षेत्रबाट जुटाइएका पर्याप्त प्रमाणहरू समेटिएका छन्। समितिले यो प्रतिवेदन जस्ताको त्यस्तै र जतिसक्दो चाँडो सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ। हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँगको व्यापारिक साझेदारी र शेयर लुकाएको आरोप लागेपछि गुरूङले गत वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले जेठ 22 गते प्रतिवेदन बुझाउने गरी 3 सदस्यीय समिति गठन गरेको थियो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्कनु भएको छ। भारतीय सत्तारूढ दलको निमन्त्रणामा सोमबार भारत जानुभएका सभापति लामिछाने महत्वपूर्ण विषयमा सार्वजनिक रूपमा ठोस निष्कर्ष नखुलाई साझा हिजो स्वदेश फर्कनु भएको हो। लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्चस्तरीय भेटवार्तालाई लिएर विभिन्न राजनैतिक वृत्तमा चासो व्यक्त गरिएको छ। भारत भ्रमणबाट फर्केपछि लामिछानेले पत्रकारका प्रश्नमा कूटनीतिक शैलीमा जवाफ दिनुभएको छ। यसअघि भारतले सीमा मिचीको विषयलाई तोडमोडका साथ उठाउँदै बताउँदै आउनुभएका लामिछानेले अहिले सत्तारूढ दलको सभापति बनेपछि भने आफ्नो अभिव्यक्तिको शैली परिवर्तन गर्नुभएको छ। विगतमा आफैले उठाएको सीमा सम्बन्धी विषयलाई अहिले कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा उहाँले राख्नु भएको छ। त्यो बेला उठाएको विषय अहिले बिर्सनुभयो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले सीमा लगायतका संवेदनशील विषय हल्लाखल्ला वा ढोल बजाएर नभई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभयो। प्रधानमन्त्री वीरेन्द्र शाहको विवादित अभिव्यक्तिबारे पनि सभापति लामिछानेले प्रतिक्रिया दिनुभएको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे उठेका प्रश्नमा लामिछानेले परराष्ट्र मन्त्रालयले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको जवाफ दिनुभयो। संसदमा व्यक्त गरिएको धारणा परराष्ट्र मामिलासँग सम्बन्धित विषय भएको र सरकारले आफ्नो आधिकारिक धारणा प्रष्ट पारिसकेको उहाँको भनाई थियो। मन्त्रालयले वास्तविकता भनिसकेको अवस्थामा अब आधिकारिकता खोज्न आवश्यक नरहेको लामिछानेले बताउनुभयो। लामिछानेको भारत भ्रमणलाई कतिपयले प्रधानमन्त्री भन्ने आशीर्वाद लिने प्रयासका रूपमा समेत चर्चा गरेका थिए, तर त्यसलाई उहाँले सिधै अस्वीकार गर्नुभएको छ। राष्ट्रपा अस्थिरताको पक्षमा नभएको र चुनाव अघि जनतासँग गरेका प्रतिबद्धतामा अडिग रहेको उहाँको स्पष्ट स्थिति थियो। दुई देशका सत्तारूढ दलबीच भ्रमण आदान प्रदान शुरू भएको प्रक्रियाका रूपमा आफ्नो भारत भ्रमणलाई लामिछानेले व्याख्या गर्नुभएको छ। भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्त दिएको उहाँले जानकारी दिनुभयो। नेपाल भ्रमणको निम्त प्रति भारतीय पक्ष सकारात्मक रहेको उहाँको भनाइ छ। स्वदेश फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा निस्कनु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक परराष्ट्र मन्त्री स्तरीय भारत भ्रमण शुरू भएको हो, तर प्रधानमन्त्री वीरेन्द्र शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्री खनालको भ्रमणले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय गर्ने वातावरण बन्न सक्ने अड्कलबाजी भइरहेका छन्। यद्यपि राष्ट्रपति सभापति लामी छानेले प्रधानमन्त्री अहिले काममै केन्द्रित रहेको बताउनु भएको छ। आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणमा जाने उहाँले जवाफ दिनु भएको छ।